0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: बाम तीन काम ठंडू बाम
7: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ
8: हेलो के छ तेरो खबर
9: ठीक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊ न
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-67-887
12: तन्ना आजै फेरि हाल्नुहोस्
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ

0: नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 24 गते बुधबार, तदनुसार सन् 2026 सेप्टेम्बर 9 तारीक नेपाल सम्बत 1146 भदौ कृष्ण पक्ष त्रयोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ीमा मृत्यु भएका 1,250 जनाको पहिचान खुलेन, मृत्यु हुनेको संख्या 1,358 पुग्यो। कंग्रेस महाधिवेशन असोज 16 हुने, तल्लो तहको कार्यतालिका भने परिमार्जन। चाड़पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण प्रभावित। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या। हवाई यात्रुको चाप बढ़्यो। पोखरा दुबई उड़ानलाई दिगो बनाउने प्रतिबद्धता, यसको सफलतामा पोखरेलीको भविष्य जोड़िएको उल्लेख। सिंगापुरका प्रधानमन्त्रीको तलब झण्डै 11,00,000 डलरले बढ़ने। इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दावी। र एसीसी प्रिमियर कपमा लगातार 3 खेल जितेको नेपाल हङकङसँग पराजित। एनबीएलले बाढ़ी पीड़ितलाई दियो करिब 6 लाख रूपियाँ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने।
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-71, मोबाइल नम्बर 98434-0 32-29।

अब समाचार विस्तारमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 स्थित किमरोङ खोलामा पहिरो खस्दा खोला थुनिएको छ। मंगलबार साँझ करिब 6 बजेदेखि खोलाको बहाव रोकिएपछि मोदी नदी र किमरोङ खोला आसपासका तटीय क्षेत्रमा बाढ़ीको जोखिम उच्च बनेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार जोखिमलाई ध्यानमा राख्दै बिरेठाँटी र स्याउले बजार लगायतका तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र पर्वत मार्फत पनि सार्वजनिक सूचना जारी गरी उच्च सतर्कता अपनाउन भनिएको छ। खोला थुनिएको खबर फैलिएसँगै तल्लो तटीय क्षेत्रमा त्रास फैलिएको छ। बिरेठाँटी र नयाँ पुलका स्थानीय वासिन्दा घर छोडेर माथिल्लो भेगका सुरक्षित स्थानतर्फ गएका छन्। स्थानीयबाट खबर प्राप्त हुनासाथ घान्द्रुकबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उता पर्वतको मोदी गाउँपालिका वडा नम्बर 6 स्थित डिमुवा पातीचौर बजार क्षेत्रमा पनि प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सजग रहन आग्रह गरेको छ।

भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1358 पुगेको छ भने अझै 5326 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार साँझ 6 बजेसम्म बाढ़ीमा मृत्यु भएका 1358 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 363 जनाको शव भेटिएको हो। यस्तै रसुवामा 170, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको हो। उनीहरू मध्ये 102 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। अन्य 1256 जनाको पहिचान खोल्न सकेको छैन। प्राधिकरणका अनुसार हालसम्म 5326 जना सम्पर्कविहीन छन्। उनीहरू मध्ये सबैभन्दा बढ़ी रसुवाबाट 2860 जना हराएका छन्। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पाउने 12 अर्ब रूपियाँ जमा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब 77 करोड़ 67,50,261 रूपियाँ जमा भएको हो। अहिले 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 59,04,223 रूपियाँ मौजदात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।

नेपाली कंग्रेसले 15 केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। रसुवाको भोटिकोशीमा आएको बाढ़ीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन समितिले तल्लो तहका अधिवेशनको मिति फेरबदल गरेको हो। संशोधित तालिका अनुसार अब असोज 3 र 4 गते देशभरका 6743 ओडामा अधिवेशन हुनेछ। यसअघि भदौ 24 गतेबाट ओडा अधिवेशन शुरू गर्ने तय भएको थियो। बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको र देश शोकमा रहेकाले विभिन्न जिल्लाबाट आएका सुझावका आधारमा कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताएका छन्। समितिले असोज 16 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनको मितिलाई भने यथावत राखेको छ। वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको चुनावी क्यालेण्डर सार्वजनिक गरिएको जानकारी दिएका छन्। यसअघि कंग्रेस केन्द्रीय कार्यसमितिले साउन 24 भदौ 1 गतेसम्म बसेको बैठकबाट निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको थियो। नयाँ तालिका अनुसार असोज 3 र 4 गते ओडा अधिवेशन गरी ओडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। यसरी गाउँ र नगरपालिकाको अधिवेशन असोज 7 गतेका लागि तोकिएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते हुने कंग्रेसले जनाएको छ। जिल्ला र प्रदेश अधिवेशनको समय तालिका भने दोस्रो चरणमा प्रकाशित गरिने समितिले बताएको छ। चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरला नाकाबाट भित्राउन थालिएको छ। कृष्णभीरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाण्डुमा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार काठमाण्डु उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1,00,000 सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35,00,000-40,000 सिलिण्डर आवश्यक पर्ने बताइएको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीको भनाइरहेको छ। यस्तै उत्तरी कोरला नाकाबाट रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपभोग्य वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायहरूको चिन्ता रहेको छ। कृष्णभीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ। पर्यटकीय गन्तव्य पोखरा चितवनको सौराहा लुम्बिनी लगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवत जावत गर्ने गरेकोमा विगत 14 दिनदेखि काठमाण्डु पोखरा चितवन र लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपालका अध्यक्ष भीष्म प्रसाद नेउपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवत जावतमा समस्या परेको बताएका छन्। राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस सञ्चालन हुन सकेका छैनन्। यसको प्रत्यक्ष मार पर्यटक र व्यवसायमा परेको छ। अध्यक्ष नेउपानेले भनेका छन् चितवन हेटौँडा फर्पिङ हुँदै साना पर्यटक बस फाटाफुट्टा सञ्चालन भए पनि ठूला सवारी साधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसाय तथा मजदूर मर्कामा परेका छन्। पर्यटक बस ठूला छन्, साना बाटोमा सञ्चालन गर्दा घुम्ती पुग्दैन, त्यसैले सञ्चालन गर्न पाएका छैनौं उनले भनेका छन्। राजमार्ग अवरूद्ध भएर पर्यटक बस लगायतका सार्वजनिक सवारी साधन आवागमनमा प्रभावित भइरहेको बेला हवाई यात्रुको चाप
बढ़ेको छ। कृष्णभीरमा सड़क अवरूद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाण्डु जाने वैकल्पिक सड़क प्रयोग गर्न सकिन्छ, तर बर्खायाममा सड़कको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्। पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढ़ेको छ। काठमाण्डुबाट पोखराको लागि दैनिक 6 उड़ान भर्दै आएको एति एयरलाइन्सले पृथ्वी राजमार्ग अवरूद्ध भएर यात्रुको चाप बढ़ेसँगै दैनिक उड़ान संख्या थप गरेको छ। एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले कृष्णवीरको पहिरोका कारण बाटो अवरूद्ध हुँदा अधिकांश यात्रुको रोजाई हवाई जहाज नै भएको बताएका छन्। भोलिपछि बाढ़ी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाई जहाज मार्फत काठमाण्डुबाट पोखरा जाने यात्रुको संख्यामा 50% बढ़ेको छ। प्रवक्ता बर्तौलाले भनेका छन् यति एयरलाइन्सले बाढ़ी अगाडि दैनिक पोखरा 6 उड़ान गर्दै आएकोमा त्यसपछि भने उड़ानको संख्या दैनिक 10 बनाएको प्रवक्ता बर्तौलाले बताएका छन्। बाढ़ीपछि समग्र रूपमा हवाई भाड़ा 40% बढ़ेको एयरलाइन्स कम्पनीले जनाएका छन्। हवाई जहाज मार्फत चितवनको भरतपुरबाट काठमाण्डू आउने तथा काठमाण्डुबाट भरतपुर जाने यात्रुको संख्या समेत बढ़ेको छ। भरतपुरबाट काठमाण्डुको लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक 5 उड़ान हुँदै आएकोमा सड़क असहज बनेसँगै उड़ान संख्या दोब्बर बनाइएको छ।

निजामती सेवा दिवसको अवसरमा कास्कीमा कार्यरत कार्यालय प्रमुखहरूको तर्फबाट बाल सुधार गृह कास्कीलाई 55 इन्चको टेलिभिजन सहयोग गरिएको छ। निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ सहित कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्य, केन्द्रका सचिव तथा नापी अधिकृत प्रदीप कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, जिल्ला समन्वय अधिकारी नवराज बराल, प्रहरी निरीक्षक विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी तथा कर्मचारीको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको हो। बाल सुधार गृहमा रहेका बाल बालिकाको मनोरञ्जनसँगै सूचना, ज्ञान तथा शैक्षिक सामग्रीमा पहुँच बढ़ाउन सहयोग पुग्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको जनाइएको छ।

0: गत वर्ष जीएनजी आन्दोलनका क्रममा न्यूरोड पोखरा महानगर अघि स्याङजाका चोक बहादुर गुरूङको देव्री आँखा नजिकै गोली लाग्यो। तत्काल उनलाई फिस्टेल अस्पताल पुर्याइयो। उपचारका क्रममा आँखाको ज्योतिमा समस्या देखिएपछि उनी हिमालय आँखा अस्पताल गए। त्यहाँ जीएनजी घाइते उपचारका लागि सरकारसँग सहमति नभएको अस्पताल प्रशासनले जानकारी दिएपछि काठमाडौँ पुगेर उपचार गराए। अहिले उनको एउटा आँखाको ज्योति गुमेको छ। आँखा उपचारमा आफ्नै व्यक्तिगत खर्चको रकम माग्दै उनी भौतारिरहेका छन्। धेरै अस्पतालमा पुग्दा सरकार बाट केही सहयोग भएन, त्यसपछि मैले आफ्नै खर्चमा उपचार गराउन बाध्य भए। उनले भने मसँग अझै पनि 30-40 हजार रूपियाँको बिल छ। मैले सरकार सामु धेरै पटक कुरा राखे तर सरकारबाट कुनै सकारात्मक कुरा नै आएन। उनले जीएनजी मिटिङमा कुरा राख्दा उपचार हुन्छ भन्ने सल्लाह दिने तर काम नभएको उनको गुनासो छ। जीएनजी आन्दोलन दिवसका दिन मंगलबार नेपाल युथ रिभोल्युशन ग्रुप कास्कीले आयोजना गरेको कार्यक्रममा पनि उनी सोही गुनासो लिएर उपस्थित भएका थिए। नयाँ सरकार बनेपछि सरकारको तर्फबाट 27 हजार रूपियाँ पाएको उनले बताएका छन्। त्यसभन्दा अघिको रकम पनि पाउनुपर्ने उनको माग रहेको छ। परिवारमा आफू एक्लो छोरा भएकोले आमा बाबा पाल्न पनि समस्या भएको कारण सरकारले आफ्ना लागि रोजगारीसँगै आफूले गरेका खर्च बराबरको रकम र घाइतेले पाउने सबै भत्ता पाउनुपर्ने उनको माग रहेको छ। आन्दोलनकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्की अगाडि गोली लागेर घाइते भएका लक्ष्मण नेपाली अझै पनि गण्डकी अस्पतालका आईसीयूमै उपचाररत छन्। उनलाई हिडुल गर्न समस्या छ। अस्पतालको बसाई धेरै भएकाले घरमा जान चाहन्छन् तर विविध समस्याका कारण नसकिएको उनकी दिदी लक्ष्मी नेपालीले बताएका छन्। अहिले लक्ष्मणको देब्रे हर नचल्ने समस्या रहेको लक्ष्मीले बताएका छन्। लक्ष्मण आफैले सास फेर्न पनि सक्दैनन्। सरकारबाट पाउने उपचार सेवा र भत्ता भने पाइरहेको लक्ष्मीले बताएका छन्। भाइको चाहना घर बसेर उपचार गर्ने भएकाले सरकारले त्यसमा सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको उनले सुनाएका छन्। भाइले फुल्ली आफैले सास फेर्न सक्दैन, त्यसैले त्यही अनुसार बेड चाहियो, अक्सिजन र त्यसलाई चाहिने बिजुली हामी आफैले किन्न नसक्ने भएर माग गरेका छौं उनले भनेका छन्। बाँकी कुरा भनेको त राष्ट्रिय परिचय पत्र बनाउन समस्या छ, त्यसकै कारण अपाङ्ग भत्ता र अन्य सहयोग रोकिएको छ। प्रशासनबाट अस्पतालमै पुगेर काम गर्ने भने पनि अहिलेसम्म उक्त काम नगरिदिएको उनको गुनासो रहेको छ। नेपाल युथ रिभोल्युशन ग्रुप कास्की सदस्य आकाश पौडेलले देशमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म मर्न नदिने बताएका छन्। आन्दोलनले खोजेको परिवर्तनका लागि सरकारलाई काम गर्ने समय दिनुपर्नेमा उनको जोड़ रहेको थियो। सोही कारण जीएनजी दिवसका दिन पोखरामा शहीदहरूको सम्मान र घाइतेहरूको न्यायका लागि कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्। आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूको सम्झना र घाइतेहरूको उपचारका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा उनले वर्तमान सरकारसँग उच्च अपेक्षा रहेको उल्लेख गरेका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा वर्षमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 06450424, 98084, 6525।
5: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007, 97623386817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ।
12: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन।
13: डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
16: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू
16: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
17: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
16: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
17: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
16: न्युरो सर्जरी सेवा,
17: बाल रोग,
16: नाक कान तथा घाँटी रोग,
17: मानसिक तथा स्नायु रोग,
16: प्रसूति तथा स्त्री रोग,
17: छाला, यौन तथा कुष्ठ रोग,
16: नेत्र रोग,
17: दाँत तथा मुख रोग,
16: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
17: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
16: सुविधा सम्पन्न आईसीयू सेवा,
17: डिजिटल एक्सरे,
16: सिटी स्क्यान सेवा,
17: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
16: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
17: फिजियोथेरापी, युरोफ्लोमेट्री,
16: केमोथेरापी,
17: सुरक्षित गर्भपतन सेवा,
16: होल बडी चेकअप, हेल्थ प्याकेज,
17: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
16: फोन 061-572-648, 572-849।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
20: हेलो
21: हजुर, नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342, 433-640।
22: होम केयर सेवा, होम केयर सेवा।
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
23: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-01-31, 97-150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
24: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
25: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
26: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
25: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

नेशनल प्याप्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ। निर्वाचन समितिले नेशनल प्याप्सन कास्कीको आइतबार सम्पन्न 9 जिल्ला अधिवेशन एवं 18 वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरेको हो। उक्त कार्यक्रममा नेशनल प्याप्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, कास्कीका निवर्तमान अध्यक्ष हेमन्त अधिकारीले अबीर खादा र प्रशंसा पत्र प्रदान गरेका थिए। सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा मन काजी गुरूङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेश राज पौडेल, सहकोषाध्यक्षमा अर्जुन प्रसाद अधिकारी, सदस्यहरूमा अर्जुन प्रसाद पाण्डे, ज्ञानेन्द्र बहादुर थापा, तोलाकान्त न्यौपाने, दीपु भारी, रूद्र प्रसाद अधिकारी, देव छेत्री, माधव शरण पौडेल, सोमनाथ पौडेल, पदेना सदस्य माछापत्री गाउँपालिका र मनोनित सदस्य हेम राणाबाट रहेका छन्। कार्यक्रममा बोल्दै नेशनल प्याप्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याप्सनको गरिमालाई उच्चाइमा पुर्याउन नयाँ समिति कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेका छन्। भोटेकोशी नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा 30 स्थित गुरूकुल विद्याश्रम तथा गुरूकुल कलेज अफ होटल म्यानेजमेन्ट एण्ड टूरिज्मले आर्थिक सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको संयुक्त प्रयासबाट संकलित 1,29,230 रूपियाँ राहत कोषमा जम्मा गरिएको प्राचार्य मिलन केसीले जानकारी दिएका छन्। रसुवाको भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा विपद व्यवस्थापनको लागि पोखरा महानगरपालिका 8 सृजना चोक स्थित सृजना सेकेण्डरी स्कूलले 5,54,000 रूपियाँ राहत सहयोग गरेको छ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट पीड़ित नागरिकको राहत उद्धार तथा विपद व्यवस्थापन कार्यमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनले संयुक्त योगदानबाट रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलित रकम मध्ये विद्यार्थीबाट 1,87,982 रूपियाँ, शिक्षक तथा कर्मचारीबाट 1,55,493 रूपियाँ र विद्यालय प्रशासनबाट 2,10,525 रूपियाँ सहयोग गरिएको हो। संकलित रकम मध्ये 3,20,000 रूपियाँ हिसान कास्की मार्फत र 2,20,000 रूपियाँ प्याप्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलित रकम मध्ये विद्यार्थीबाट 1,87,982 रूपियाँ, शिक्षक तथा कर्मचारीबाट 1,55,000

दैवी प्रकोप राहत कोषमा 51,111 रूपियाँ सहयोग गरेको छ। यसका अलावा संस्थाले बाढ़ी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, लत्ता, कपड़ा तथा व्यक्तिगत स्वास्थ्य र सरसफाईसँग सम्बन्धित राहत सामग्री समेत वितरण गरेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको किसपाङ गाउँपालिका र रसुवाको उत्तर गया गाउँपालिकाका परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो। किसपाङ गाउँपालिकाको समन्वय तथा सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको समन्वयमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको चिल्ड्रेन नेपालले जनाएको छ। संस्थाका अध्यक्ष शान्त पौडेल, कोषाध्यक्ष कुल प्रसाद पौडेल र कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा सहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्नुका साथै बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अनुगमन समेत गरेको थियो। भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन पोखरा 26 रहेको सकनेरी बुद्ध आमा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,00,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। यस विपदको कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनामा सहयोग पुर्याउने संस्थागत दायित्व महसुस गर्दै उक्त रकम राष्ट्रिय वाणिज्य बैंकको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समूहका सल्लाहकार मेघ बहादुर गुरूङले जानकारी दिनुभएको छ। विपदको समयमा सामाजिक संस्थाको तर्फबाट पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनस्थापनाका कार्यमा सहयोग पुग्ने गरी समूहसँग आबद्ध आमाहरूको अग्रसर्तम रकम संकलन गरी पठाइएको हो। पूर्व प्रहरी संगठन इकाई समिति लेखनाथले भोटेकोशीका बाढ़ी प्रभावितको लागि 55,555 रूपियाँ आर्थिक सहयोग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा गत भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुग्ने गरी पूर्व प्रहरीको सामाजिक संस्था लेखनाथको प्रयासमा संकलन गरिएको 55,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा जम्मा गरेको हो। जागिरी जीवनपछि पनि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहनका लागि खोलिएको संस्थाले कहिले रक्तदान, कहिले ज्येष्ठ नागरिक आश्रममा सहयोग त कहिले बाढ़ी पीड़ित तथा अप्ठ्यारोमा परेकाहरूका लागि सहयोग गर्दै आएको संगठनका अध्यक्ष कृष्ण प्रसाद तिमल सिन्हाले जानकारी दिएका छन्। पोखरेली पर्यटन व्यवसायीले आगामी असोज सेप्टेम्बर 23 शुरू हुने पोखरा दुबई सीधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडानबारे नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड़ दिएको हो। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले यहाँको पर्यटन क्षेत्रले मात्र लाभ लिने नभई सिंगो गण्डकी प्रदेश र मुलुकै आर्थिक गतिविधिमा टेवा पुग्ने बताएका छन्। लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन लागेकोले यसको सफलतामा पोखरेलीको भविष्य जोड़िएको भनाइरहेको छ। अध्यक्ष भुजेलले पोखरा दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसाय एकबद्ध हुनुपर्नेमा जोड़ दिएका छन्। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबई उडानले सफल बनाउनु पोखरा दुबई उडान सफल बनाउनु सबै सम्बद्ध पक्षको दायित्व भएको उल्लेख गरेका छन्। पहिलो पटक हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामना गर्दै अवसरमा बदल्न पर्ने बताएका छन्। भदौ 10 गते भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका नागरिक र फेवातालमा दुर्घटनामा परि मृत्यु हुनेहरूको तीर शान्तिको कामना गर्दै पोखरामा विशेष पूजा तथा प्रार्थना कार्यक्रम सम्पन्न गरिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताएका छन्। बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख लामा छेवाङ दोर्जे लामाको नेतृत्वमा 7 लामा गुरूले विभिन्न धार्मिक मन्त्र पाठ गर्दै 108 शान्तिका दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनसँगै दुर्घटना तथा बाढ़ीमा परि ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माले चिर शान्ति प्राप्त गरून् तथा विपदा नागरिकहरूको सकुशल र सुरक्षित उद्धार होस् भन्ने
पवित्र कामना गरिएको थियो। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका छ का वडाध्यक्ष

0: विष्णु बहादुर भट्टराईले शान्तिको दीप प्रज्वलन गरेका थिए। त्यस्तै कार्यक्रममा वडा सदस्यहरू पवित्र थापा र दिपेन्द्र पहाड़ी, स्थानीयवासी, विभिन्न आमा समूह तथा बैदाम तामाङ सेवा समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा शान्तिको प्रतीकको रूपमा शान्तिको झण्डा समेत फहराइएको थियो। प्राकृतिक विपद तथा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै बेपत्ताहरूको सुरक्षित उद्धारका लागि सामूहिक रूपमा प्रार्थना गरिएको हो। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0279।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
9: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
11: विस्तृत जानकारीको लागि
9: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822-87

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9861048082।

किशोर किशोरीलाई आफ्नो क्षमता रूचि र सम्भावना पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न सिकाउने बारे तीन दिने प्रशिक्षण दिएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले उक्त प्रशिक्षण दिएको हो। भोटेकोसि बाढ़ी बाढ़ प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा 16 बाटुलेचोरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ। विद्यालय परिवार शिक्षक कर्मचारी र विद्यार्थीबाट संकलित 7,31,31 रूपियाँ प्याप्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार बाढ़ी प्रभावितका लागि विद्यार्थीबाट 1,91,166, शिक्षक कर्मचारीबाट 2,73,965, विद्यालयको च्यारिटी फण्डबाट 75,000 र विद्यालय सञ्चालकबाट 1,60,000 गरी 7,31,31 रूपियाँ संकलन भएको सूचना अधिकारी जयराम पौडेलले जानकारी दिएका छन्। भोटेकोसी बाढ़ी पीड़ितको सहयोगका लागि पोखरा 3 नदीपुरस्थित फूलबारी मन्टेश्वरी कटेज प्री तथा आधारभूत विद्यालयका प्रिन्सिपल अरूणा शेरचनले 76,000 सहयोग गरेका छन्। काइन्डनेस क्लब फूलबारी मन्टेश्वरी केसीएफएम अध्यक्ष कक्षा 3 विद्यार्थी प्राजना गुरूङले क्लबको तर्फबाट 25,000 गरी कुल 1,01,000 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको प्रिन्सिपल शेरचनले जानकारी दिएका छन्। उक्त घटनाको 13 दिनको पुण्यतिथि एवं राष्ट्रिय शोक मनाउने दिनमा विद्यालय हाताभित्र 108 बत्ती बाली दिवंगतको चिर शान्तिको कामना गरिएको थियो। साथै घाइते भई उपचार गराइरहेकाहरूको शीघ्र स्वास्थ्य लाभ एवं बेपत्ताको शीघ्र उद्धार होस् भनी कामना गरिएको थियो।

0: पोखरा महानगरपालिका का पूर्व मेयर तथा नेकपा एमाले का नेता मानबहादुर जीशी का पिता एवं पूर्व स्थानीय जनप्रतिनिधि नरबहादुर जीशी को 92 वर्ष को उमेर में निधन भएको छ। पोखरा 28 कालिका स्थित निवास में मंगलवार जीशी को 92 वर्ष को उमेर में निधन भएको हो। 1992 साल साउन 8 गते साबिक कालिका गांव विकास समिति वडा नम्बर 5 देवमाडी देवमाडी में जन्मिएका जीशी पारिवारिक स्रोत का अनुसार साबिक ठूलो स्वारा पंचायत को ओडा नम्बर 1 का पूर्व ओडा अध्यक्ष थे। उन्हीं साबिक कालिका पंचायत ओडा नम्बर 5 को ओडा अध्यक्ष बनेका थिए। तत्कालीन पंचायती निरंकुशता को विरूद्ध बिगुल फुक्ने घर को रूप में उनको निवास चिनिन्थ्यो। जीसी को पोखरा को रामघाट में अंत्येष्टि गरिएको छ। भोटेगोसी बाढ़ी पीड़ित को राहत का भूतपूर्व परिवार 2-1 जीहार जीआर पोखरा 1,11,111 रूपया सहयोग पोखरा 10 राम बजार में कार्यालय रहेको यस संस्थाले प्रधानमंत्री दैवी प्रकोप उद्धार कोष में 16 रकम जमा गरेको हो। बाढ़ी का कारण ज्यान गुमाउने घाइते र बेपत्ता भएका नागरिक को सहयोगका लागि यो रकम प्रदान गरिएको संस्थाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स वाङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वाङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहेका छन्। अब तलब 60% भन्दा धेरै बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र ग्यासको मूल्य प्रति ग्यालन 2 अमेरिकी डलरसम्म कम हुने दावी गरेका छन्। ट्रम्पले मध्यपूर्वमा चलिरहेको सैन्य कार्यवाहीका कारण ऊर्जा लागत बढ़ेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताएका छन्। ईरानलाई आणविक हतियार राख्न नदिने चेतावनी समेत दिएका छन्। अब खेल समाचार। एसीसी प्रीमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिएका थिए। नेपाल भलिबल लीग एनबीएल को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम 5,90,150 रूपियाँ बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। लीग शुरू हुनु अघि नै आयोजक केडिया ग्रुपले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण पीड़ितलाई पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
0: 93.4 असोज 10 गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी भुम्दी खुल्ला पर्वतीय दौड़ प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण 2 साता पछाडि सरेको छ। प्रतियोगिता आगामी असोज 24 गते शनिबार हुने भएको आयोजकले जनाएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति हुनका साथै पोखरा काठमाण्डु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क भाँचिएर पृथ्वी राजमार्ग प्रभावित भएपछि निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न कठिन हुने अवस्था देखिएपछि मिति सारिएका आयोजक पोखरा क्लिक र पोखरा प्रबन्धन केन्द्रले जनाएको छ। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। बाढ़ीमा मृत्यु भएका 1,250 जनाको पहिचान खुलेन। मृत्यु हुनेको संख्या 1,358 पुग्यो। कंग्रेस महाधिवेशन असोज 16 हुने, तल्लो तहको कार्यतालिका भने परिमार्जन। चाडपर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। आपूर्ति घटेपछि उपत्यका विभिन्न ठाउँमा ग्यास वितरण प्रभावित। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या। हवाई यात्रुको चाप बढ़दो। पोखरा दुवई उड़ानलाई दिगो बनाउने प्रतिबद्धता, यसको सफलतामा पोखरेलीको भविष्य जोड़िएको उल्लेख। सिंगापुरका प्रधानमन्त्रीको तलब झण्डै 11,00,000 डलरले बढ़ने। इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दावी। र एसीसी प्रिमियर कपमा लगातार 3 खेल जितेको नेपाल हङकङसँग पराजित। एनबीएलले बाढ़ी पीड़ितलाई दियो करिब 6,00,000 रूपियाँ। बिहान 6 बजे कनपन हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार है उपहार बम्पर मार यामाहा रेजियार
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
6: वर्ज पेंट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे, कति छाप डिजाइन बे मारे घन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याबा पोपिन ओछे।
6: हजुर तिमी झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98028-87-17 98028-87-17।
9: होम केयर सेवा होम केयर सेवा।
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-77।
11: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
11: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
12: होइन, ठाउँ अलि फराकिलो भएको, पाउना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
11: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
16: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
16: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
16: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
21: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405, 9856033405।

0: मसा मग मगाने
1: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
0: ज्ञान मसाला।
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856600536।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नपुन 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। पोखरा नेपालकै प्रमुख पर्यटकीय राजधानी, जसको प्राकृतिक सौन्दर्य, ताल तलैया, हिम श्रृंखला र यहाँको न्यानो अतिथि सत्कारले विश्वभरका पर्यटकलाई निरन्तर आकर्षित गर्दै आएको छ। तर समय समयमा आउने प्राकृतिक विपत्ति र अन्य चुनौतीहरूले हाम्रो यस संवेदनशील पर्यटन क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुर्याउने गर्दछन्। पछिल्लो समय नेपालका विभिन्न भागमा गएको बाढ़ी पहिरो र अविरल वर्षाका कारण बाह्य तथा आन्तरिक पर्यटक माझ सुरक्षाको विषयलाई लिएर केही नकारात्मक सन्देशहरू पनि प्रभाव भएको छ, जसले समग्र व्यवसायलाई नै प्रभावित बनाएको छ। यस्तो विषम परिस्थितिमा पोखरालाई एउटा पूर्ण रूपमा सुरक्षित र आकर्षक गन्तव्यको रूपमा चिनाइराख्न यहाँका पर्यटन व्यवसाय र नेतृत्ववर्गको काँधमा अत्यन्तै ठूलो जिम्मेवारी आएको छ। यसै सन्दर्भमा पोखराका समग्र पर्यटन व्यवसायहरूको छाता संगठन पोखरा पर्यटन परिषदले भर्खरै मात्र नयाँ नेतृत्व पाएको छ। बुधबार सम्पन्न परिषदको 26 वार्षिक साधारण सभा तथा 14 अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट पर्यटन व्यवसायी हरि भुजेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धीलाई 14 मतको अन्तरले पराजित गर्दै नयाँ कार्य समितिको नेतृत्व सम्हालिएका हुन्।

0: भुजेलसहितको टोलीले हिजो मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेको छ। परिषदमा 14 विभिन्न पर्यटन सम्बद्ध संस्थाको पदेना प्रतिनिधित्व रहने हुनाले यस संस्थाको भूमिका पोखराको समग्र पर्यटन प्रबन्धन नीति निर्माण र सरोकारवाला निकायसँगको समन्वयमा अत्यन्तै महत्वपूर्ण रहन्छ। बाढ़ी पहिरोले सृजना गरेको त्रासलाई चिर्दै पोखरा भ्रमणका लागि पूर्ण सुरक्षित छ भन्ने सन्देश कसरी प्रभावकारी रूपमा प्रवाह गरिँदैछ, भर्खरै गठन भएको नयाँ कार्य समितिका आगामी रणनीतिक योजनाहरू के छन् र समग्र गण्डकी प्रदेशकै पर्यटन विकासमा परिषदले अब कसरी नयाँ सिराबाट काम शुरू गर्छ वा काम अगाडि बढ़ाउँछ, आजको बैठकमा हामी यिनै समसामयिक र महत्वपूर्ण विषयमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। जसको लागि हामीसँग हुनुहुन्छ पोखरा पर्यटन परिषदका नवनिर्वाचित अध्यक्ष हरि भुजेल। हरि सर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: हजुर, सबैभन्दा पहिले त यहाँलाई हार्दिक बधाई छ यो सफल कार्यकालको शुभकामना पनि।
1: धन्यवाद।
0: पोखरा पर्यटन परिषदको अध्यक्षमा निर्वाचित भइरहँदाखेरि यो जीतलाई चाहिँ व्यक्तिगत र व्यावसायिक रूपमा कसरी लिनुभएको छ?
1: यो हजुरले राम्रै प्रश्न गर्नुभयो। सर्वप्रथम त पोखरा पर्यटन परिषद भनेको पनि हाम्रो श्रोता इन्द्रहरूलाई पनि म थोरै बुझाउन चाहन्छु। पोखरा पर्यटन परिषद भनेको चाहिँ हाम्रो यो छात्र संस्था हो र पोखरामा भएका र सँगसँगै पोखरा मात्रै नभएर हामीले सम्पूर्ण गण्डकी प्रदेशकै पर्यटनलाई नै प्रवर्धन गर्ने विकास गर्ने हेतुले चाहिँ यो आजभन्दा 24 पहिला स्थापना भएको संस्था हो र त्यो हिसाबले चाहिँ त्यस्तो एउटा छात्र संस्था पर्यटनकै अरू संस्थाहरूको पनि संस्था हुन पाउँदा चाहिँ त त्यसको अध्यक्षता हुन पाउँदा त आफूलाई गर्व फिल भएको छ, किनभने मेरो जन्म नै लेक साइडमा भएको र मेरो सम्पूर्ण बिजनेस व्यवसाय र परिवार नै पर्यटन व्यवसाय आश्रित भएको हिसाबले त एकदम खुसीको कुरो पनि हो, गौरवको कुरो पनि हो। तर सँगसँगै एउटा च्यालेन्जेस पनि मैले लिएर आएको छु, किनभने योभन्दा अगाडि पनि मभन्दा अगाडि 13 पूर्व अध्यक्षहरूले चाहिँ यो संस्था हाँकिसक्नु भएको छ, सफल रूपमा सञ्चालन गरिसक्नु भएको छ। तर अझै पनि म यहीँ जन्मेर यहीँ हुर्किएर चाहिँ पर्यटनलाई नजिकबाट बुझेको हिसाबले र पर्यटनमा अझै धेरै कुराहरू हामीले चाहिँ चेन्जेसहरू ल्याउन सक्छौँ। सधैँ त्यो पुरानो धारबाट मात्रै पर्यटनलाई लिएर जानु हुँदैन, एउटा नयाँ तरिकाले पनि नयाँ आयामले पनि पर्यटकलाई लिएर जान सकिन्छ भन्ने पनि सोच लिएर म आएको छु। त्यसैले चाहिँ समथिङ होइन, राम्रो खुसी लागिरहेको छ।
0: हजुर, अब खासमा पोखरा पर्यटनको क्षेत्रमा भनौँ न, नेपाल जस्तो यो अलिकति विभिन्न संक्रमण कालबाट गुज्रिरहने देशमा चाहिँ अलि बढी च्यालेन्ज हुँदो रहेछ होइन। हरेक समय कहिले राजनीतिको थुलपुथलको कारणले गर्दाखेरि चुनौतीहरू थपिन्छन्, कहिले प्राकृतिक विपत्तिको कारणले गर्दाखेरि चुनौती थपिन्छन्। तपाईँ यस्तो बेलामा चाहिँ अध्यक्ष बन्नु भएको छ, अहिले देश एउटा किसिमको विपत्तिबाट गुज्रिरहेको छ र भनौँ न बाहिर चाहिँ पर्यटनको एउटा किसिमको नराम्रो चाहिँ होइन म्यासेज पनि गइरहेको छ। यो बेलाको चुनौती चाहिँ के हो, पर्यटनमा पर्यटनले भोगिरहेको चुनौती चाहिँ कसरी चाहिँ तपाईँले फेस गर्नुहुन्छ?
1: राम्रो प्रश्न गर्नुभयो, समय सानुरूप प्रश्न पनि हो जस्तो लाग्छ। हामीसित एउटा चाहिँ कुनै पनि व्यवसायमा कुनै पनि क्षेत्रमा चाहिँ हामीले तीनटा कुरा बिर्सिनु हुँदैन, सम्भावना अवसर र चुनौती होइन। सम्भावना अवसर र चुनौतीहरू गरिराख्दा हामीसित पर्यटन क्षेत्रमा के सम्भावना छन्, के छन् र अवसरहरू हामी यहाँबाट के लिन सक्छौँ भन्ने त हामी लगभग जाहेर भइसकेका छौँ। तर चुनौतीहरू चाहिँ हामीले जब पनि यो प्रेडिक्ट गर्दै नसक्ने खालका चुनौतीहरू पर्यटन क्षेत्रमा आउँदो रहेछ होइन। पर्यटन किन भन्दा कहिले चाहिँ हजुरको कोरोना भाइरस आइदिएको छ, कहिले भुइँचालो आइदिएको छ, कहिले चाहिँ हजुरको हिम पहिरोहरू गएको छ, दुध भन्ने आदिहरू जस्तो आइदिएको छ भने, अहिले रिसेन्टली पनि हाम्रो यो भुटेकोशी त्रिशुलीमा जुन आएको बाढी छ, त्यो बाढीले समग्र विश्व जगतलाई नै यो ग्लोबल वार्मिङको रूपमा चाहिँ अलार्म चाहिँ दिएको छ होइन। ग्लोबल वार्मिङको रूपमा अलार्म बजाएको छ र मिडियामा यस्तो तरिकाले गइदियो कि यो समग्र नेपालमा नै गएको हो भन्ने जस्तो तरिकाले पब्लिस भइरहेको छ। त्यो हिसाबले पनि एउटा हामीले चिरमा पर्ने अवस्था के छ भने, सिजनको मुखमै यो भएको हिसाबले पनि हामीलाई एउटा च्यालेन्जेसहरू थपिएको छ। हामीसित भएका पर्यटनहरू नेपालमा आउन कहिले पर्यटकहरू पनि अहिले त्यहाँ त डिजास्टर छ, ठुलो धनधनको क्षति भएको छ, ठुलो मानव सभ्यता नै हताहत भएको छ भन्ने तरिकाले चाहिँ विश्व बजारबाट हामीलाई इन्फर्मेसन इन्क्वायरीहरू आइरहेको छ। हामीले धेरै पस्टाउने कोसिस चाहिँ गरिरहेका छौँ, तर त्यसमा पनि हामी अब सफल हुन्छौँ। तर सँगसँगै पनि हामीसित अब अहिले हेर्ने हो भने राजधानी जोड्ने राजमार्ग पनि हाम्रो कृष्ण भीरमा पनि पहिरो गएर एउटा रेगुलर यातायात पनि सञ्चालन हुन सकेको अवस्था छैन. अब भोलि त हाम्रोमा अहिलेसम्म इन्टरनेसनल एयरपोर्ट पोखरामा पनि भइराखेका चाहिँ जति पनि पर्यटकहरू आउनुहुन्छ अहिले काठमाडौँको त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा नै पर्यटकहरू आइरहेको अवस्थाले गर्दा चाहिँ त्यहाँबाट पोखरा आउने सुविधा सम्पन्न बाटो पनि नभइसकेको अवस्था छ र उहाँहरू फ्लाइटबाट आउन खोज्यो भने पनि हामीसित एक्सट फ्लाइट पनि अहिले पोखरा काठमाडौँको लागि नमिलेको अवस्था छ होइन. त्यो टिकट पाउनु पनि मुस्किल र अर्को कुरो विदेशीहरूलाई पोखरा आउनलाई डलर फेयरमा उहाँहरूले टिकटिङ गरिराख्नु परेको अवस्था छ. यस्ता च्यालेन्जेसहरू धेरै छन्. हाम्रो त्यही फ्लाइटमा नेपालीलाई चाहिँ एउटा नर्मल फेयरमा छ भने विदेशीहरूलाई चाहिँ डलर फेयरमा महँगो पैसामा तिर्नु परेको छ. हामीले धेरैचोटि यस्ता कुराहरू त उठाएका छौँ.
0: यो प्रसङ्गमा म तपाईँसँग फेरि एकछिनमा यो प्रसङ्ग कोट्याउँछु. अहिले विशेष गरेर अब भोटेको सीमा आएको बाढ़ीको कारणले गर्दाखेरि धेरै हुन्छ नि बुकिङहरू पनि क्यान्सल गर्दै होइन वा भ्रमण क्यान्सल गरिरहेको अवस्था छ. यो तपाईँले भन्नुभयो पदस्थापनकै क्रममा पनि हिजो पनि भन्नुभएको छ बाढ़ी पहिरोले दिएको नकारात्मक सन्देश चिर्नुपर्ने कुरा उठाउनु भएको छ. यसको शुरूआत चाहिँ कसरी गर्दै हुनुहुन्छ?
1: हामीले चाहिँ यसलाई चाहिँ के गर्दैछौँ भने नेपालमा आएका जति पनि विदेशी पर्यटकहरू हुनुहुन्छ र सम्भवतः अब पोखरामा भएकालाई उहाँहरूबाट पनि हामीले पर्सनल्ली संस्था वाइज पनि र मेरो व्यक्तिगत तर्फबाट पनि पोखरा पर्यटन परिषदले एउटा सानो हाम्रो सबै संघ संस्थाहरूसँग एउटा मेसेज रिले गरेको छ कि आफ्नो वरिपरि भेटिएका पर्यटकहरूलाई चाहिँ एउटा सानो सर्ट क्लिप बनाएर नेपाल पेप छ नेपाल चाहिँ केही सर्टेन साममा यो प्रब्लम हो तर अन्त चाहिँ नेपाल एकदम सेफ छ भन्ने तरिकाले उहाँहरूको बाइक्सहरू लिएर किन भन्दा माउथ टु माउथ पब्लिसिटी अझै राम्रो हुन्छ. डिजिटल पब्लिसिटी त्यसलाई हामीले चाहिँ रिल्समा अथवा टिकटकमा अथवा गरेर हामीले ब्लगर्सहरूबाट आदि इत्यादिबाट पनि यस्तो मेसेजहरू दिन सक्यो भने स्वयं पर्यटकले नै दिएको मेसेजलाई चाहिँ उनीहरूले अझ राम्रो बिलिफ गर्छ भन्ने मैले विश्वास लिएको छु र हिजो अस्तिबाटै हामीले सुरु गरिसकेका छौँ र विदेशी पर्यटकहरूबाटै बाइस लिएर हामीले चाहिँ नेपाल के छ भन्ने मेसेज चाहिँ दिन लगाइरहेका छौँ.
0: अब यो पछिल्लो समय तपाईँले अगाडि जोड्नुभयो विभिन्न सड़कहरू अवरूद्ध भएको छ होइन बाढ़ी पहिरोको कारणले गर्दाखेरि पोखरा जोड्ने पोखरा काठमाडौँ जोड्ने कृष्णपुरमा भीरमा पहिरो गइसकेपछि एउटा किसिमको अवरूद्ध भइरहेको छ. पर्यटन आगमनमा चाहिँ आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा चाहिँ कति प्रतिशतले गिरावट आएको छ? कस्तो छ अहिलेको अवस्था चाहिँ?
1: अहिले पोखराको अकुपेन्सी हेर्ने हो भने हजुरले 15-20% मात्रै अकुपेन्सी भेट्टाउनुहुन्छ हजुरको होटेलहरूमा आदि इत्यादि होइन. यो भदौ महिना लास्ट इयर भदौ महिनामा त्यस्तो ठूलो डिजास्टर भयो नेपालमा राजनीतिक उथलफुथल भयो तर यो भदौ महिनामा चाहिँ हामीले चाहिँ एक वर्ष आइसकेपछि धेरै कुराहरू चेन्जेस पाइसकेका थियौँ र एउटा पर्यटक क्षेत्रमा लागिराख्दा हामीले चाहिँ विधाहरूलाई सार्वजनिक विधा सरकारी विधाहरूलाई पनि एउटा अवसरको रूपमा दिइराखेका थियौँ र दिन्छौँ पनि र सरकारले जुन आइतबार पनि छुट्टी दिने निर्णय गरेको छ त्यो एउटा हामी पर्यटन व्यवसायको रूपमा हेर्दा चाहिँ स्वागत देखिएको थियो किनभने त्यसले चाहिँ आन्तरिक पर्यटकलाई चाहिँ निकै चलायमान बनाएको थियो र यो भदौ महिनामा मात्रै चाडबाडको पनि अब आगमनसँगै एउटै महिनामा चाहिँ 3 दिन बिदा हुने शुक्रबार शनिबार आइतबार लगातार 3 दिन बिदा चाहिँ 3 चोटि बढेको थियो होइन. हामी चाहिँ आशावादी थियौँ यो बेला चाहिँ अब आन्तरिक पर्यटक चाहिँ निकै चलायमान हुन्छ होला भन्ने सोचेको थियो तर अघिल्लो 10 गते नै त्यस्तो डिजास्टर भइदिइसकेपछि चाहिँ यो सबै कुराहरू आन्तरिक पर्यटकको रूपमा चाहिँ हामीले चाहिँ त्यो जुन कल्पना गर्थ्यौँ त्यो लिन पाएनौँ. तर यसको मुख्य उद्देश्य मुख्य क्लज भनेको नै यो मेन त यो डिजास्टर नै भयो. तर डिजास्टर सँगसँगै जुन यो हाइवे छ पृथ्वी राजमार्ग छ त्यसमा गएको कृष्णभीरको पहिलो नै मुख्य बाधक हो मुख्य कारण हो भन्ने हामीलाई लाग्छ. यसलाई अब सरकारले चाँडोभन्दा चाँडो अब पहल त गरिराख्नु भएको छ होइन उहाँहरूले तर चाँडोभन्दा चाँडो एउटा बेरी ब्रिज हालेर हुन्छ कि त्रिशुली पारी लगेर उतापट्टि गोर्खा जिल्लातिर लगेर गएर फेरि बेनीघाटतिर झिक्न सक्ने अवस्था गराउने त्यहाँ पनि बाटो चाहिँ छ हाम्रो चिस्लिङबाट चाहिँ बाटो चाहिँ त्यहाँनिर देखिएको छ तर त्यो बाटोमा पनि ठुला गाडीहरूमा जाने साना गाडीलाई चाहिँ इजी एक्सेस नभएको भन्ने पनि सुन्नमा आएको छ. त्यसलाई पनि चाँडोभन्दा चाँडो स्तरोन्नति सरकारले गरिदिन सक्यो भने फेरि यो चलायमान हुन्छ जस्तो मलाई लाग्छ है.
0: हजुर, अब यो पोखरा सुरक्षित छ भनेर चाहिँ तपाईँहरूले जुन क्याम्पेन चलाइराख्नु भएको छ होइन चलाउँदै हुनुहुन्छ यो नेसनल्ली इन्टरनेसनल्ली यो पोखरा सुरक्षित छ है पोखरा सधैँको लागि चाहिँ हुन्छ नि भ्रमण योग्य छ है भन्ने सन्देश प्रवाह गर्नको लागि चाहिँ तत्काल के कस्ता मिडिया वा भनौ न मार्केटिङ स्ट्राटेजी चाहिँ अपनाउँदै हुनुहुन्छ तपाईँहरूले अब यहाँ भएका विदेशी पर्यटकहरू मार्फत त्यो खालको चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ त्यसको अलावा के गर्दै हुनुहुन्छ?
1: धन्यवाद। यसको लागि त हामी एउटा भाग्यमानी पनि छौँ कि भर्खरै नेपाल सरकारले नेपाल पर्यटन बोर्डमा हाम्रै पर्यटन व्यवसाय पोखरेली पर्यटन व्यवसाय नै हाम्रो शंकर सन्तोष पोखरेलज्यूलाई चाहिँ नेपाल टुरिज्म बोर्डको कार्य समिति सदस्यमा चाहिँ नियुक्त गरेको छ। उहाँसित पनि अस्ति हाम्रो स्टेट मिटिङ, हाम्रो सम्पूर्ण पर्यटन व्यवसाय संघ संस्थाका अध्यक्षहरू आएर हामी मिटिङ बस्यौँ। अब वाट क्यान यु डू, वाट नेक्स्ट, अब सम्भावना के छ भन्ने तरिका लिनुभएका थियौँ। यसलाई चाहिँ हामी एकदम द्रुत गतिमा चाहिँ लागेका छौँ। अब नेपाल टुरिज्म बोर्डले पनि हाम्रो तर्फबाट कुनै कसुर हामी बाँकी राख्दैनौँ भन्ने पनि भन्ने गर्नुभएको छ। सायद त्यो इन्टरनेसनल्ली एडभर्टाइजमेन्ट हुन सक्छ, इन्टरनेसनल्ली एप्रोच होइन, अब नेपाली स्टेट नाउ भन्ने हुनसक्छ। विभिन्न देशहरूले चाहिँ ट्रिप एडभाइजरी जारी गरेर चाहिँ नेपालमा चाहिँ जाँदा चाहिँ अलि होस् पुरा हो भन्ने आदि इत्यादि कुराहरू लेखेको छ। सायद उहाँहरूलाई रिक्वेस्ट गरेर जी टू जी, गभर्मेन्ट टू गभर्मेन्ट रिक्वेस्ट गरेर चाहिँ पनि त्यस्ता पोस्टहरू चाहिँ हटाउन हामीले पहल गर्न सक्छौँ होइन। र सँगसँगै अब हामीसित निकट भविष्यमा नि सेप्टेम्बर 23 पनि अब फ्लाइट दुबई पोखरामा आउँदैछ होइन, त्यो पनि एउटा नयाँ आशाको किरण बोकेर आउँदैछ हामी सामु। अब त्यसले पनि हामीलाई एउटा हामी एकदम त्यसलाई पनि धुमधाम रूपमा लगाइरहेका छौँ। आज अब 14 मात्रै सम्भव 13-14 मात्रै बाँकी छ त्यो जहाज पनि हामीसँग पोखरामा ल्यान्ड गर्न होइन। अब डाइरेक्ट बाहिरी देशको भूमिबाट डाइरेक्ट पोखरा नेपालमा पोखराको भूमिमा ल्यान्ड गर्नु पनि त्यसले एउटा नेपालको पर्यटनलाई पोखराको पर्यटनलाई एउटा नयाँ कोसे ढुङ्गा चाहिँ साबित गर्छ भन्ने हामीले विश्वास लिएका छौँ। अब अघि हजुरले भनेको यसमा चाहिँ एकदमै हाम्रा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा बस्नु भएको छ, चाहे त्यो कामको लागि होस् चाहे पढ्नको लागि होस् आदि इत्यादि, अब मेरो कार्यकालमा चाहिँ उहाँहरू जस्ता हाम्रा नेपालका छोराछोरीहरू, नेपालका दाजुभाइ दिदीबहिनीहरूसित पनि हातेमालो गरेर एटलिस्ट एकजनाले भए पनि 2-4 चाहिँ नेपालका राम्रा राम्रा भूमिहरू, राम्रा राम्रा पोस्टहरू चाहिँ आफ्नो आफ्नो सर्कलमा चाहिँ सेयर गराइदिनुहोस्, देखाइदिनुहोस् भन्ने तरिकाले हामीले नेपालको पब्लिसिटीको लागि चाहिँ यो गर्दैछौँ। र अहिले सँगसँगै यो भएको डिजास्टर पनि यो सर्टेन ठाउँमा मात्रै हो, एउटा खोलामा मात्रै हो, त्रिशुलीमा मात्रै हो, अथवा बुढी गण्डकीमा मात्रै हो, त्यस्ता गण्डकी नेपालमा धेरै छन् भन्ने तरिकाले पनि हामीले चाहिँ एउटा अवेरनेस चाहिँ दिन खोजेका छौँ होइन। तर सँगसँगै अब तपाईँलाई भन्नुपर्दा अब बिकज अफ द ग्लोबल वार्मिङ होइन, ग्लोबल वार्मिङ चेन्जेसले गर्दा चाहिँ यस्तो डिजास्टर आएको छ। भोलिको दिनमा पनि यस्ता डिजास्टरहरू नआउलान् भन्न सकिँदैन नि त। अहिले त्यो भेगमा गयो भने भोलि हाम्रो काली गण्डकीमा जाला, हाम्रो सेती गण्डकी जाला, कोसीहरूतिर जाला, कडालतिर धेरै हामीसित च्यालेन्जेसहरू छ। यस्तो च्यालेन्जेसहरूलाई अब भोलिको दिनमा चाहिँ कसरी हामीले चाहिँ सँगसँगै प्रकृतिसित हातेमालो गरेर अगाडि बढ्न सकिन्छ, त्यस्तो च्यालेन्जेसहरू आउनुभन्दा पहिले नै हामीले के गर्न सकिन्छ भन्ने पनि एउटा कुनै कार्यक्रमहरू हामीले पोखरा पर्यटन परिषदकै तर्फबाट ग्लोबल वार्मिङ एन्ड इट्स च्यालेन्जेस भन्ने एउटा कार्यक्रम हामीले राख्दैछौँ होइन। त्यसमा सम्भवतः त्यसमा मात्रै नभएर विदेशीहरू अथवा मिडियाहरू सम्पूर्णलाई पनि हामी बोलाउँदैछौँ। अहिले यही बिचमा पनि धेरै यो भोटेको त्रिशुलीको बाढीको लागि आफ्नो समाचार सम्प्रेषण गर्न पनि धेरै विदेशी मिडियाहरू पनि काठमाडौँ आउनु भएको हामीले थाहा पाएका छौँ होइन, देखिरहेका छौँ, सुनिरहेका छौँ। उहाँहरूलाई पनि काखमा लिएर चाहिँ नेपाली स्टेट नाउ, नेपाल इज स्टिल स्ट्यान्डिङ भन्ने संस्था स्लोगन दिएर चाहिँ हामीले चाहिँ फेरि अगाडि चाहिँ बढ्ने कोसिस गरेका छौँ।
0: अघि फ्लाइ दुबईको प्रसंग ल्याउनु भयो, 23 सेप्टेम्बरबाट फ्लाइ दुबईले पोखरा दुबई चाहिँ सिधा उडान गर्दैछ, यसले समग्र विश्वलाई जोड्ने चाहिँ पोखरेलले आशा गरेका छन्। र एउटा तपाईँले अघि भन्नुभयो जस्तै पोखराको पर्यटनको लागि एउटा किसिमको आशा किरण फ्लाइ दुबईको उडान भएको छ। उडान भर्नु ठूलो कुरो होइन, यस अगाडि पनि पोखरालाई चाहिँ होइन पोखरा र सिचुवानले पनि पोखराको लागि उडान भरेको थियो। यसको सस्टेनेबिलिटी वा भनौँ न निरन्तरता चाहिँ ठूलो कुरा हो, त्यो कारणले गर्दा तपाईँहरू हरेक चाहिँ हुन्छ नि मिटिङहरूमा पनि त्यो कुराहरूलाई उठाइराख्नु भएको छ। खास गरी यसलाई निरन्तरता बनाउनका लागि चाहिँ कसले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्छ?
1: यो फ्लाइ दुबई र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्दा अहिले एउटा भाष्य कस्तो पनि देखिएको छ भन्दा, सिर्जना गरिएको छ कस्तो देखिएको छ भन्दा, यो नितान्त पर्यटनसित मात्रै जोडिएर हेरिएको छ क्या। यो फ्लाइ दुबई अथवा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारू हुनु र कुनै पनि विदेशी विमानहरू पोखरा झर्नु भनेको पर्यटन व्यवसाय मात्रै लाभान्वित हुने होइन, यो देशकै समृद्धिको लागि, देशको विकासको लागि, देशको एउटा नयाँ आयाम र नयाँ ढोका खोलिने विषयमा पनि हामीले सोच्नुपर्छ जस्तो लाग्छ होइन। अब हजुरले अघि भने जस्तो सिचुवान एयरलाइन्सको पनि हामी पोखरा पर्यटन परिषदकै मातहतमा चाहिँ त्यो विमान चाहिँ हामीले गऱ्यौँ। हाम्रै सरकारले हामीलाई चाहिँ हाम्रै रेली अनसनदेखि आदि इत्यादि धेरै दबावपछि नै हामीलाई यो इन्टरनेसनल एयरपोर्ट बनाएर चाहिँ दियो। तर उहाँहरूकै विभिन्न रिपोर्टहरूबाट यो एयरपोर्टबाट चाहिँ ठुला विमानहरू टेक अफ गर्दैन, ल्यान्ड गर्दैन आदि इत्यादि भ्रम चाहिँ उहाँहरूबाट सिर्जित भइसकेपछि त्यो भ्रमलाई चिर्नलाई हामीले सिचुवान एयरलाइन्स चाहिँ पोखराबाट चेन्जुसम्म चाहिँ हजुरको उडायो होइन, त्यसमा टेक अफ गऱ्यौँ भने कुनै त्यसमा प्रब्लम हामीले केही देखेनौँ। र सँगसँगै त्यो फ्लाइट भनेको चार्टर फ्लाइट पनि थियो, एउटा टेस्टेड फ्लाइटको रूपमा चाहिँ हामीले गरेका थियौँ, त्यो सक्सेसफुल पनि भयो किनभने त्यसमा लोड लिएको म्यानुअल लोड नलिएको विमान सजिलै अवतरण गर्न सक्यो र सजिलै त्यहाँबाट उड्न पनि सक्यो होइन। त्यसरी नै अहिलेको फ्लाइ दुबई अहिले आइराख्दा उसलाई टेस्ट फ्लाइटको जरुरत नै नपरेको अवस्था छ र त सँगसँगै फेरि फ्लाइट दुबईले चाहिँ आफ्नो एउटा रेगुलर चार्टमा नै इन्टरनेसनल चार्टमा नै पोखरालाई पनि एउटा नेक्स्ट डेस्टिनेसन भनेर देखाइसकेको छ। यो यो कुनै चार्टर फ्लाइट हुने छैन, यो नितान्त चाहिँ प्रोफेसनल्ली बिजनेस फ्लाइट नै हुनेछ होइन। त्यसमा रेगुलर रूपमा चाहिँ पोखरा दुबई दुबई पोखराको चाहिँ उहाँहरूले फ्लाइट गर्दै हुनुहुन्छ। तर अघि मैले पनि हजुरलाई भनिसकेँ नि यसमा नितान्त हामी पर्यटन व्यवसाय मात्रै लागेर हुँदैन, हामी पोखरेलीहरू सँगसँगै हाम्रो गण्डकी प्रदेशका 11 जिल्ला र सँगसँगै नेपालका 7 प्रदेशले पनि यसलाई चाहिँ सक्सेस बनाउनुपर्छ। यो भनेको हाम्रो सम्पत्ति हो, हाम्रो विमानस्थल हो, हाम्रो नेपाल हो भन्ने तरिकाले उहाँहरूले सोचिदिनु भने यो एकदम सक्सेस हुन्छ। तर यो नितान्त यो पोखरेला पोखरामा झरेर पोखराको व्यवसायलाई मात्रै फाइदा हुन्छ र आसपासकोलाई मात्रै फाइदा हुन्छ भने एउटा गलत सोचाइ लिएर जानुभयो भने पक्कै पनि केही समय लाग्ला, असफल हुँदैन केही समय लाग्छ। तर हामी नेपालीको अहिले अब चाडबाड पनि आउँदैछ, दसैँ तिहार पनि आउँदैछ, हामी दसैँको मुखमै छौँ होइन। अब धेरै नेपालीहरू विदेशमा भएको परदेशमा भएको स्पेसली दुबईतिर भएका युनाइटेड अरब इमिरेट्सतिर भएका साथीभाइहरू नेपाल आउँदै हुनुहुन्छ भने मेरो एउटा रिक्वेस्ट चाहिँ के हो भने उहाँहरू कमसेकम आउने बेलामा र जाने बेलामा यही एयरपोर्ट चाहिँ चुज गरिदिनु भयो भने पोखरामा झर्ने र पोखराबाट पूर्वी नेपाल हुन्छ कि पश्चिम नेपाल हुन्छ कि जता पनि यहीँबाट गइदिनु भयो भने त्यो फ्लाइटले राम्रो सिट चाहिँ पाउँछ, प्यासेन्जर पाउँछ र फ्लाइटकोले पनि हौसला बढेर उसले अरू फ्लाइट पनि थप्न सक्छ र अरू विदेशी फ्लाइट पनि आउन सक्छन्। र सँगसँगै कस्तो छ भने हाम्रो एउटा ट्रेन छ नेपालमा आउने विदेशबाट काम गरेर अथवा विदेशमा पढेर नेपाल आउने जति पनि नेपाली दाजुभाइ दिदीबहिनी हुन्छ, एकचोटि नेपाल आइसकेपछि आफ्नो परिवारलाई पोखरा घुम्न लिएर जाउन भन्ने एउटा ट्रेन चलेको छ अहिले। के भयो भने उहाँहरूलाई म पोखरा यति गति आउँदैछु, यति तारिक आउँदैछु, तपाईँहरू पोखरा आउनुहोस्, म त्यहाँ ल्यान्ड गर्छु, 2-4 पोखरा घुमौँला र हामी गाउँ जाउँला, अथवा गाउँबाट फर्केर आउने बेला फेरि 2-4 पहिले आएर पोखरा सट्ट घुमेर मलाई विदाई गर्नुहोला भन्ने एउटा ट्रेन उहाँहरूले पनि सिर्जना गर्न सक्नुहुन्छ, सजिलो पनि छ होइन। यस्ता कुराहरूले यो नितान्त पोखरेलीको मात्रै अथवा व्यवसायको पर्यटन व्यवसायको मात्रै कुरा होइन, यो फ्लाइट दुबई भनेको मैले अस्ति पनि एक्सामा कुरा राखेको थिएँ, आज दुबईबाट पोखरा र पोखराबाट दुबई जाँदा जम्मा 5 घण्टाको फ्लाइट हो होइन। पोखरा आसपासमा उत्पादित भएका फ्रेस भेजिटेबलहरूको कुरा गरौँ, हाम्रो हिमाली भेगहरूमा हाम्रो डाँडा काँडा फलेका कफीहरूको कुरा गरौँ आदि इत्यादि पनि हामीले चाहिँ भोलि कार्गोको रूपमा चाहिँ फ्रेसली भेजिटेबल पनि दुबई बजारमा हामीले बेच्न सक्ने एउटा नयाँ ढोका यसले खोलिदिएको छ। दुबईबाट तपाईँको जति पनि यो भनौँ न पेट्रोलियम पदार्थहरू चाहिँ उत्पादन भएको छ, उहाँहरूलाई पिउने खानेपानी पनि उहाँहरूले अरू देशबाट ल्याउनु भएको छ नि। आज हाम्रै देशमा पोखराकै फेरोफेरोमा हिमालको काठबाट उत्पादित भएका मिनरल वाटरहरू होइन पानी पनि हामीले चाहिँ त्यो देशमा चाहिँ बित्न सक्छौँ। यो नितान्त पोखरेली पर्यटन व्यवसायलाई मात्रै नगरेर एउटा समग्र नेपालीलाई समेटेर के, अब मैले त यो दुइटा चिज सिर उसको मात्रै कुरा गरेँ, धेरै कुराहरू छन् सर यसमा होइन। यसलाई सँगसँगै यस्तो है, यो पोखरामा यो जात झर्यो भने आयो भने चाहिँ हामीलाई धेरै कुराबाट फाइदा हुँदो रहेछ, हामी धेरै कुरा सबै नेपालीहरू लाभान्वित हुँदो रहेछौँ भन्ने कुरो हामीले अझै प्रस्ताउन पर्ने छ। यसले चाहिँ पक्कै पनि राम्रो ढोका खोल्छ भन्ने चाहिँ मैले विश्वास गरेको छु।
0: अब निरन्तरताको एउटा पाटो चाहिँ विशेष गरी अब धेरै अरू अन्य पाटोहरू होला, तर निरन्तरताको एउटा पाटो चाहिँ हवाई कम्पनीले निर्धारण गर्ने एयर फेयर पनि रहन्छ। यसमा यहाँहरूले चाहिँ फ्लाइ दुबईसँग कसरी सहजीकरण गर्नु भएको छ, प्रतिस्पर्धी बजार प्रतिस्पर्धी छ र पोखरा आउने जति पनि भनौँ न पोखरा ल्यान्ड हुने जति पनि यात्रुहरू छ उनीहरूले एयर फेयरमा चाहिँ अरूभन्दा सस्तो वा पोखरा आउँदाखेरि अलिकति महँगो पर्यो भने त यसले निरन्तरता नपाउन सक्छ होइन, यसमा चाहिँ त्यो कम्पनीसँग तपाईँहरूले कसरी सहजीकरण गर्नु भएको छ?
1: धन्यवाद यसको लागि पनि। अस्ति भर्खरै नाटा गण्डकीले पनि यो विषयमा मिटिङ राखेको थियो, फ्लाइट दुबईकै म्यानेजरहरू नेपाल हेर्ने हेडहरूलाई लिएर आएर मिटिङ राखेको थियो। त्यो मिटिङमा ठ्याक्कै यही कुराहरू आएको थियो र सम्भवतः हजुरले हाम्रो मिडियाहरूमा पनि आजको बिहानको मिडियाहरूमा पनि देखिसक्नुभयो होला काठमाडौँबाट भन्दा पोखराबाट जाँदा चाहिँ 5,000 रुपियाँ सस्तो भन्ने कुरा पनि त्यहाँ देखिसक्नु भएको छ किनभने यसमा चाहिँ नेपाल सरकार पनि लागेको छ पोखराबाट सर्भिस दिने जति पनि इन्टरनेसनल फ्लाइटहरू हुन्छ उहाँहरूलाई विभिन्न छुट दिनुभएको छ ग्राउन्ड ह्यान्डलिङदेखि लिएर ब्यागदेखि लिएर फ्युलमादेखि लिएर हरेक कुरामा चाहिँ नेपाल सरकारले पर्यटन मन्त्रालयले पर्यटन मन्त्रीले विभिन्न छुटहरू दिनुभएको छ त्यो हिसाबले पनि पक्कै पनि उहाँहरूले त्यो छुटलाई चाहिँ प्यासेन्जरको चाहिँ फ्लाइट फेयरमा चाहिँ मेन्सन गर्नुहुन्छ जस्तो लाग्छ र अर्को कुरो के पनि भन्दा आज काठमाडौँमा धेरै मेन पावरहरू हुनुहुन्छ जसले चाहिँ मिडल इस्ट कन्ट्रीतिर धेरै नेपालीहरू पठाउनुहुन्छ एकजना प्यासेन्जरबाट उहाँहरूले 5,000 मात्रै फ्लाइट फेयर छुट पाउनु भयो भने पनि कम्तीमा नि उहाँहरूले त 20 जना 25 जना 40 जना पठाउनुहुन्छ एटलिस्ट एकचोटिमा 20 जना पठाउनु भयो भने त 1,00,000 डिफरेन्स आउँदो रहेछ कि होइन बरु पोखरा आउँदा जाँदा पनि उहाँहरूलाई त्यति कस्ट गाडीमा गएर 15-20 हजार हो गाडीमै ल्याउनु पर्यो भने पनि ल एकैचोटि सबैलाई काठमाडौँ एउटा कलेक्सन गरेर ल्याउँदा 25-30 हजारमा गाडीमा ल्याउनु भयो भने पनि यहाँबाट लिएर जाने बेला 1,00,000 रुपियाँ छुट गर्ने एउटा त्यहाँनिर चाहिँ पनि राम्रो अवसर मैले देखेको छु र सँगसँगै हामीले हिजो पनि त्यहाँ विभिन्न ट्राभल एजेन्टका जुन टिकट सेल्स गर्ने साथीहरू हुन्छ उहाँहरूको पनि कुरा यही थियो हाम्रो फेयर चाहिँ अलिकति रिजनेबल होस् हामीले अहिले सुरुमा इन्ट्रोडक्टरी काम गर्ने बेला चाहिँ फेयर चाहिँ अरूभन्दा राम्रै मिलाएर चाहिँ गर्नुहोस् भन्ने कुराहरू हुन्थ्यो त्यो र उहाँहरूले 5,000 रुपियाँ चाहिँ हामीले अहिले यतिखेर छुट छ भन्नुभएको थियो हेर्दा एक संख्यामा हेर्दा 5,000 चाहिँ खासै ठुलो नदेखिएला आउनेलाई पनि नदेखिएला र यदि देशको समृद्धिसित जोडिएको छ भने पक्कै पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले 5,000 रुपियाँ बरु डोनेसन होस् उहाँले जाजलाई हेर्नु भएन क्या नेपालको समृद्धि र पोखरा इन्टरनेसनल एयरपोर्टको चलायमानको लागि मेरो पनि केही न केही योगदान छ है भन्ने देखेर पनि बरु उहाँहरूले यही एयरपोर्ट चुज गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन र सँगसँगै अलिकति संख्यात्मक नभएर गुणात्मक रूपमा गयो भने त्यो 5,000 पनि अघि मैले भने नि विदेशमा मिडल इस्टमा दिनमै कतिजना हुन्छ 100-150 जना हुनुहुन्छ 20 जनाकै डरका मात्रै कुनै एउटा सिङ्गल मेन पावरले उडाउँदैछ भने उसलाई 1,00,000 रुपियाँ त्यही बेनिफिसियल भइसकेको अवस्था रहेछ कि होइन यो चाहिँ हामीले बुझाउन नसकेको हामी बुझाउँदैछौँ अब मिडियामा पनि हामी बिस्तारै अब नेपाली जनवर्गमा पनि बुझाउने तरिकाले हामी जाँदैछौँ यसलाई चाहिँ
0: अब एयरफेयरको कुरा गर्नुपर्दाखेरि अघि तपाईँले डोमेस्टिक एयरलाइन्सहरूको एयरफेयरको कुरा प्रसङ्ग उक्काउनु भएको थियो विशेष गरेर सड़क मार्गको विकल्पको रूपमा हवाई मार्ग भइसकेपछि भर्खरै अस्ति मात्रै पनि अलिकति त्यो विषयले होइन सामाजिक सञ्जाल तातिएको थियो सड़क सञ्जाल अवरूद्ध भइसकेपछि हवाई कम्पनीहरूले अत्यधिक रूपमा एयरफेयर बढ़ाएको डोमेस्टिक चाहिँ एयरलाइन्समा भनेर विरोध पनि भएको थियो र त्यसको चाहिँ उड्डयन मन्त्रालयले विज्ञप्ति नै निकाल्नु परेको थियो होइन अघि तपाईँले फरेनरको लागि चाहिँ कुरा गर्नुभयो डलरमा एयरफेयर तोकिएको छ होइन यसले कतिको असहज बनाएको छ र दुनियाँमा यस्तो हुन्छ कि हुँदैन
1: हामीले धेरैचोटि यो विषयमा छलफल धेरैचोटि गरेका छौँ एयरलाइन्सका सिओहरूसँग होइन नेपाल सरकारसँग पनि यो कुराहरू राखेका छौँ हामीले सुन्नमा आएको छ दुनियाँमा एउटै फेयर हुन्छ जता गए पनि भन्ने चाहिँ हामीले सुन्नमा आएको छौँ तर सँगसँगै के हो भने नेपालमा आउने धेरै जस्ता पर्यटकहरूको गुनासो एउटै रहन्छ कि जहाजबाट मेरै हाम्रै म पनि पर्यटन क्षेत्रमै जन्मिए हुर्केँ आजसम्म मेरै आफ्नो एक्सपिरियन्स पनि हेर्दा धेरै मेरा विदेशी साथीहरूले नि मलाई भन्नुहुन्छ जहाजबाट आए पनि हो एकदम महँगो $100 $105 छ होइन अब $105 भनेको त अहिलेको हिसाबले त तपाईँको त म्याक्सिमम भने 15,000 समथिङको टिकट आउँछ 12-15 हजार होइन तर त्यही फेयर चाहिँ नेपाललाई 4,000-5,000 चाहिँ सेल्स गरेको थियो अलिक पहिला कुरा गरेछु मैले होइन र हालसालै कुरा गर्दा पनि 6-7 हजार भन्दा छैन भने किन त्यति धेरै फेयर गर्ने भन्ने कुरो छ र अर्को कुरो नेपालमा आउने कुल पर्यटकको कति प्रतिशत पोखरामा आए भन्ने कुरो हुन्छ कि अहिले पहिला हामी नेपालमा आउने पर्यटकको 60% पर्यटक पोखरामा आए भन्ने हामीले तथ्याङ्कहरू हामीसित थियो होइन अन्नपूर्ण रिजनमा ट्रेकिङको लागि आउने आदि इत्यादि थियो तर अहिले चाहिँ घटेर चाहिँ नेपाल आउने पर्यटक मध्ये करिब 25-30% मात्रै पोखरा आउँछन् भन्ने विभिन्न कारणहरू छन् यसमा एउटा कुरो त राजमार्गको पनि स्तरोन्नति गर्नलाई पनि बिचमा चाहिँ पोखरा मुङलिङ पोखराको बाटो पनि धेरै लामो समय लाग्यो होइन त्यो बन्न पनि र सँगसँगै अहिले पनि मुङलिङबाट काठमाडौँतिरको बाटो पनि अझै पनि त्यस्तै अवस्थामा छ र एयरफेयरबाट आऊँ भने पनि उनीहरूको एउटा बजेटिङ गरेर उनीहरू आइरहेको हुन्छ अनएक्सपेक्टेडली त्यो फेयर चाहिँ महँगो भइदिएको र एयरबाट पनि आउन नसक्ने धेरैलाई पोखरा आउन मन लाग्दा लाग्दै पनि पोखरा चाहिँ अलिकति भनौँ ट्राभलकै रूपमा पनि अलिकति एक्सपेन्सिभ डेस्टिनेसन छ. बसबाट आयो भने 200 किलोमिटर बस चाहिँ 7-8 घन्टा लाग्ने र जहाजबाट आउँदा चाहिँ डलर फेयर तिर्न पर्ने हिसाबले पनि पोखरा धेरै नआइकन डाइभर्ट भएको अवस्था चाहिँ हामीले पायौँ होइन. त्यो विषयमा चाहिँ एयरलाइन्सहरूलाई पनि हामीले कुरा चाहिँ गरेका छौँ. उहाँहरूको आफ्नै तर्क छ होइन, हामीले चाहिँ विदेशीबाट डलर फेयर लिएर नेपालीलाई चाहिँ सस्तोमा बेचेका हौ, यदि हामीले विदेशीलाई पनि नेपाली सरह गर्न लाग्यो भने नेपालीको फेयर बढ्छ भन्नुहुन्छ, त्यो कतिको सत्यता हो त्यो त एयरलाइन्सले जानुहोस् या सरकारले छानबिन गरोस् होइन. तर अझै पनि मलाई लाग्छ यसमा चाहिँ एकरूपता चाहिँ ल्याउनै पर्छ. हामीले नेपालमा आइसकेको पर्यटकलाई चाहिँ होइन त्यो फिल आवाज दिनु हुँदैन कि तिमीहरूलाई भिन्दै व्यवहार गरिन्छ अथवा नेपाललाई भिन्दै व्यवहार गरिन्छ, व्यवहार भन्दा एउटा फाइनेन्सियलीको रूपमा पनि भन्ने त्यो आवाज चाहिँ हामीले दिनु हुँदैन. यसको मेन कजै धेरै पहिलाबाट हामीले उठाइरहेको नै हो. अब विभिन्न समयमा मन्त्रालयहरू उद्यान प्राधिकरण देखि लिएर मन्त्रालयहरूसित पनि यो विषयमा हामीले कुरा चाहिँ गरेन. ठ्याक्कै एक्ज्याक्ट रिजन चाहिँ के हो भन्ने चाहिँ थाहा छैन है यो विषयमा. यो केही न केही चाहिँ अब अलिकति भनौँ न होइन माथिल्लो वर्गले चाहिँ गरेको निर्णयलाई चाहिँ अब पोखरालाई कहीँ न कहीँ पर्यटनमा पर्यटन क्षेत्रलाई अलिकति रास आउनु कारण चाहिँ यो एयर फेयर पनि हो भन्ने मलाई लाग्छ. यसलाई चाहिँ सुधारेर जानुपर्छ.
0: अब नेपालको यो पर्यटनमा भनौँ न दुई छिमेकी मुलुकले निकै नै भर्थेक गरेको हामीले पाउने गरेका छौं. यो डेटा हेर्दाखेरि चाहिँ खास गरी भारतीय र चिनिया पर्यटकको संख्यात्मक हिसाबले चाहिँ उल्लेख्य रूपमा चाहिँ आगमन भएको हामीले देख्न सक्छौं. भारतीय र चिनिया पर्यटकलाई लक्षित गरेर चाहिँ अब नयाँ कार्य समितिले कुनै विशेष प्याकेज वा त्यस्तो प्रबन्धनात्मक कार्यक्रम केही ल्याउने योजनामा हुनुहुन्छ तपाईँहरू?
1: यो त अब सधैँ कार्यक्रमहरू त भइराखेका छन्, फेरि नयाँ ल्याउँछु यो ल्याउँछु भन्दा नि हामीले गरिसकेका कार्यक्रमलाई अझै अपडेटेड गरेर अझै नयाँ भर्सनमा हामीले पस्किने मात्रै हो होइन. कार्यक्रम त हाम्रो होटेल एसोसिएसनले चलिए पोखरा भनेर पनि राखेको छ. हाम्रो नाटा गण्डकीले पनि विभिन्न समयमा भारतीय सहरहरूमा गएर चाहिँ प्रबन्धन त्यहाँका बिटुबी कार्यक्रमहरू पनि गरिरहेको छ होइन. यस्ता कार्यक्रमहरू छन्, चाइनामा पनि सेल्स मिसनहरूमा पनि गएर हाम्रा व्यवसायीहरू साथीहरू गएर चाहिँ नेपालको प्रबन्धन गरिराख्नु भएको छ. त्यसलाई त्यसैलाई नै अलिकति अपडेटेड भर्सनमा लिएर जाने भन्ने कुरो हो. म आउँदै मेरो पोखरा पर्यटन परिषदमा मेरो नेतृत्व आउँदा जाडोको छडी लिएर आएको त म पनि छैन होइन. तर त्यसलाई चाहिँ सबै पाङ्गरले किन भन्दा हिजोको दिनमा हजुरले देख्नुभयो नि 2-4 महिना अगाडि भारतीय पर्यटकको बाढी आएको थियो नि त पोखरामा होइन. यहाँका होटेलहरूले कोठा पनि पुर्याउन नसकेको अवस्था थियो. तर कोठा मात्र पुर्याउन नसकेको होइन कि हामीले चाहेको भन्दा बढी पर्सिका आए, तर चाहे अनुसारले आइराख्दा पर्यटकहरू आइराख्दा कि हामी चाहिँ त्यो अनुसारले अपडेटेड रहेछौँ त होइन. हामीसित पब्लिक टोयलेट यथावत रहेछ त, हामीसित इनफ गाडी पार्किङहरू ठाउँ रहेछ त, हामीसित इनफ होटल रुम संख्याहरू रहेछ त, आदि इत्यादिले पनि एउटा नयाँ तरिकाले सोच्न चाहिँ हामीलाई बाध्य बनाएको छ होइन. अब इभन त्यहाँ धेरै पर्यटकहरूले बाटो बाटोमा चाहिँ खाना खाएको पकाएको पनि हामीले भिडियोहरूमा सोसियल मिडियाहरूमा देख्यौँ. यस्ता पर्यटकहरूलाई पनि कसरी सम्बोधन गर्ने? हामीसित त पोखरामा त सरकारले भन्नुहुन्छ उहाँ एउटा आश्रम बनाउने होइन, त्यही एउटा ठाउँ बनाएर उहाँहरूलाई दिनुपर्छ भन्नुहुन्छ. मैले त सरकारलाई पनि सुझाव दिएको थिएँ, सक्तिसम्म पहिला होटेलहरू हाम्रा व्यवसायहरू चाहिँ चलायमान हुनु पर्यो. व्यवसाय चलायमान भएर व्यवसायमा पनि नअटेर ठाउँ नअटेर बल्ल उहाँहरूलाई त्यो हिसाबले चाहिँ सोच्नु पर्छ जस्तो लाग्छ. यता व्यवसायको होटेलहरू कोठाहरू अथवा बिजनेसहरू ठप्प हुने, तर उहाँहरूलाई चाहिँ सरकारले चाहिँ एउटा भनौँ न शिविर बनाएर धर्मशाला बनाएर त्यो ठाउँमा चाहिँ उहाँहरूलाई खाना पकाउन दियो भने पनि त्यसले त्यो पर्यटक एउटा धार्मिक पर्यटक त होला. धर्मको राख्दा हाम्रो नेपाली दाजुभाइहरू पनि धेरै विदेश इन्डिया जानुहुन्छ होइन. तर धर्मबाट धार्मिक पर्यटकको रूपमा हेर्दा त ठिकै देखिन्छ, तर पर्यटक भनेर हामीले व्याख्या गरिराख्दा उहाँहरूबाट हामीले व्यवसाय नै बिजनेसै पाएन भने उहाँहरूलाई पर्यटक भन्ने कि नभन्ने भन्ने कुरो हो. र हामीसित यदि त्यस्तो हो भने सरकारी बजेटबाटै खर्च गर्नुको सट्टा हामी पोखराकै आसपास अथवा सुनौलीबाट पोखरा आउने बेलासम्मको राजमार्गको बीचमा अथवा पोखराबाट जमसम जाने बीचमा पनि हामीसित धेरै त्यस्ता समाज घरहरू छन् होइन. विभिन्न जातिहरूका आफ्नो समाज घरहरू छन्, बेला बेला उहाँहरूको बिहा व्रत बन्ध आदि इत्यादि ठुलो कार्यहरू त्यहाँ हुन सक्छ भने त्यो ठाउँमा बरु सरकारले लिस्टिङ गरेर होइन उहाँहरूलाई ल यहाँ तपाईँहरू टक्क ठाउँमा बस्नुहोस्, अब लिस्टिङ गरेर दिने उहाँहरूको आफ्नै कम्प्रोमाइज हुन्छ. गिभ एन्ड टेक भनौँ, नुहाउने धुवाउने सरसफाई गर्ने खाना पकाउने खाने सबै गर्नुहुन्छ भने त्यो समाजघरलाई सर्टेन पैसा उनीहरूले बुझाएर पनि काम गर्न सकिने अवस्था छ है. भारतीय पर्यटकको हिसाबमा अझै हामी चाहिँ थोरै हामी अपडेटेड अझै पनि हुनुपर्ने छ, तर त्यही पुरानै तरिकाले गर्ने समस्या छैन. तर चाइनिजको हकमा हो भने 2011 चाइनिजहरू यति धेरै राम्रो मात्रामा नेपालमा आएको थियो, भुइँचालो पछि अलिक कम भयो र कोरोना पछि त चाइनिजहरू धेरै कम भयो नेपालमा होइन. र हामीसित पनि यहाँ चाइना ओभरसिज भन्ने लेखसाइडमै केही चाइनिज रेस्टुरेन्ट व्यवसाय गर्नुभएका अथवा चाइना इन्भेस्टरहरू हामीसँग हुनुहुन्छ, उहाँहरूसित पनि हामी बेला बेला बस्छौँ। किन चाइनाहरूको मान्छे यहाँ आउन सक्दैन, किन ऊ गर्दैन भन्ने विषयमा मेन कुरो एयरफेयर नै महँगो भयो भन्ने कुरो उहाँहरूको रहन्छ कि, किन भन्दा त्यही एयरफेयर चाहिँ जस्तै उनीहरूको सिटीबाट काठमाडौँ आउनु र उनीहरूको सिटीबाट त्यही डिस्टेन्सको थाइल्यान्ड अथवा होइन भियतनाम अथवा अरू देशमा जान टु वेको एयरफेयर नेपालको सिङ्गल एयरफेयरमा भेट्दो रहेछ। अन्त एयरफेयर मात्रै नभएर हप्ता दस दिनको नेपालमा प्याकेज पनि त्यो भित्र फेर्दो रहेछ। अब मान्छे त घुम्न हिँड्ने, कसैलाई सेवा गरेर धर्म नेपालमा दुखी छन् ऊ छन् भनेर मात्रै आइदिनु त होइन नि त, आफू भ्याकेसनमा फ्री हुन चाहने भने सस्तो राम्रो कहाँ छ भन्ने तरिकाले हिँड्छ अलिक, उनीहरू एउटा कल्चरल ऊ पनि छ हामीसित, डिफ्रेन्स पनि हुँदो रहेछ, उनीहरूको खानपान पनि धेरै कुराहरू चाहिँ नमिलेको छ। हिजो हामी त्यही थमेलमा जाँदा, थमेलको त्यो मेन चोकबाट तल जाफातिर जाँदा पुरै चाइना टाउन भन्ने एउटा सिटी नै स्मल मिनी टाउनै जस्तो बनेको थियो, अहिले जाँदा त्यो फिल हामीलाई आउँदैन किनभने चाइनिज पर्यटकहरू निकै घटेको अवस्था छ। अब यसलाई पनि हामीले हाम्रै छिमेकी मुलुक चाइना र यता इन्डिया छ भने उहाँहरूबाट प्रत्यक्ष हामीले लाभ लिन सक्ने अवस्था छ, तर यो लाभ हामीले किन लिन सकेको छैनौँ, हामीले नेपाल सरकारले हामीसित भएको ध्वजाबाग विमान चाहिँ चलाएको छ त्यसलाई त्यो पनि इनफ भएको छैन, तर फेयर चाहिँ अरू एयरलाइन्सले महँगो गरेछ भने पनि नेपाल एयरलाइन्सले एउटा कस्ट टु कस्ट जसरी गरेर भने होइन उडाइदियो भने पनि त्यहाँ टाढा भन्दा पनि भित्र आइसकेपछि उसले खर्च गर्नेमा राज्यको राजस्व बढ्नेमा चाहिँ उहाँहरूले विचार पुऱ्याइदिनु भने राम्रो हुन्छ जस्तो लाग्छ। तर एयरलाइन्स पनि चल्नुपर्छ, त्यहाँका कर्मचारीहरू छन् त्यहाँ छन्, अलिकति मलाई त कता कता के लाग्छ भने नेपालकै साझेदारीमा नेपाली र चाइनिजको साझेदारीमा उडेको हिमालयन एयरलाइन्सको कर्मचारी संख्या हेर्नुहोस् आज इन्टरनेसनली उसले त्यति धेरै चलाइरहेको छ, हाम्रोभन्दा धेरै छ जात छ होइन, तर हाम्रै नेपाली एयरलाइन्सले चलाएको विमानको हेर्नुहोस् कर्मचारी संख्या हेर्नुहोस् तपाईँले लाख हजारौँमा के सयौँमा भन्दैन हजारौँमा, यता चाहिँ केही सयहरू मेन पावर छ भने उता केही हजार मेन पावर नेपाली एयरलाइन्समा छ भोलि त्यो मेन पावरलाई पनि त हामीले सम्बोधन गर्नुपर्ने होला, महिनाको अन्तिममा चाहिँ उहाँहरूलाई पनि होइन सेलेरी दिनुपर्ने होला है। अब आदि इत्यादिले गर्दा पनि भोलि एयरलाइन्सले आफ्नै आफैलाई धान्न नसकेको अवस्थाले गर्दा फेरि सस्तो टिकटको कल्पना हामी कसरी गर्ने, सस्तो टिकट नभइकन डेस्टिनेसन महँगो भयो, हाई डेस्टिनेसन भयो, एक्सपेन्सिभ डेस्टिनेसन भन्ने बारम्बार विदेशीहरूले भन्ने गरेको नि त्यही हो। आज धेरै विदेशीहरू त के पनि गर्दो रहेछ हजुरको भने, मेरो एकजना साथी हुनुहुन्छ यता कर्णालीको, त्यहाँ राफ्टिङको व्यवसाय गर्नुहुन्छ, उहाँ चाहिँ देवराज जोशी भन्ने साथी यस्तो राम्रो एङ्ग्लो टुरिज्मको लागि उहाँले नयाँ अवधारणा ल्याउनु भएको छ, फिसिङ गर्ने अस्ति भर्खर एउटा कम्पिटिसनै गराउनु भयो उहाँहरूले होइन, अनि इच्छुको धनाध्य पर्यटकहरू त्यो एङ्ग्लो फिसिङलाई कसले ठुलो माछा मार्दै कर्णालीमा आदि इत्यादि कम्पिटिसन हुँदो रहेछ, ती पर्यटकहरू आफ्नो देशबाट नेपाल आउँदा चाहिँ काठमाडौँ झर्यो भने काठमाडौँबाट फेरि फ्लाइटमा चाहिँ फेरि हजुरको नेपालगञ्ज जान पर्यो भने त्यो डलर फेयर हेर्नुभयो भने लगभग लगभग ऊ आफ्नो देशबाट काठमाडौँ आउने भन्दा महँगो रहेछ कि। तर अहिले धेरै विदेशीले के पनि गर्दो रहेछ भने त्यो पुरै क्यालकुलेसन गर्दा आफ्नो देशबाट डेली झर्यो एकदम सस्तो है, पाउन्डमा हेरे पनि युरोमा हेरे पनि डलरमा हेरे पनि नेपालको भन्दा धेरै सस्तो रहेछ, र डेलीबाट पाँच छ घन्टाको ड्राइभमा चाहिँ ऊ चाहिँ बोर्डर फिरेर चाहिँ आउन पाउँदो रहेछ, र आएर यता फिसिङ सिसिङ सबै गरेर आफ्नो एक्टिभिटी भ्याएर फेरि ब्याक टु इन्डिया हुँदै जाँदो रहेछ कि। अब यसको मतलब त हाम्रो एयरफेयर चाहिँ धेरै महँगो भयो भन्ने पनि हो, नेपाललाई माया गर्ने धेरै विदेशीहरू हुनुहुन्छ तर एयरफेयर चाहिँ अब विदेशी एयरलाइन्सले महँगो गर्यो भन्ने त हाम्रो छैन, हाम्रै ध्वजाबागले त कमसेकम रिजनेबल गरेर गइदिएको भए सायद नेपालको पर्यटन चाहिँ अर्को डेस्टिनेसनमा अहिले पुगिसक्थ्यो जस्तो मलाई लाग्छ।
0: यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ, र फेरि पनि तपाईँको सफल कार्यकालको हार्दिक शुभकामना। नमस्कार। पोखरा पर्यटन परिषदका नवनिर्वाचित अध्यक्ष हरि भुजेल, हामीले विशेष गरेर पोखराको पर्यटनको सम्बन्धमा यहाँ थपिएका चुनौतीका विषयमा कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।
2: 93.4 रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
7: हृदय घात,
0: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच। यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34-834।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिशल माउंटेन कॉलेज मुस्तांगसो पोखरा, फोन नंबर 9802851717 9802851717।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-77।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853501031, 9750010031। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
7: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
12: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
11: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
12: साँच्चै हो र?
11: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
12: हो त?
11: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: चिकित्सज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: বাটসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5583-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की, फोन 061-578-161-578-162।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूको लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: 93.4

0: रेडियो अन्नपूर्ण 93.4
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भर पर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
5: नेपाल आदिवासी जनजाति महासंघ
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274257526
8: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: गुड मर्निङ पोखरा।
7: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। तपाईँ जहाँ हुनुहुन्छ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ, हामी हरेक दिन भन्ने गर्छौं र तपाईँका सुस्वास्थ्यको हामी कामना गरिराखेका हुन्छौं। सँगसँगै आफूलाई माया गर्नुहोस् होइन, आफ्नो स्वास्थ्यको केयर गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस् भनेर चाहिँ भन्छु। अब पछिल्ला घटनाहरूमा कारण तपाईँ विक्षिप्त पनि हुनुभएको छ। अब हिजो 23 गते, आज 24 गते, विगतका भोलि 25 गते, विगतका 23 र 24 गते, अब विशेष गरी यो जेएनजी आन्दोलनका आलो घाउहरू अझै पनि छन्। खाटा बस्न लागेका घाउहरूमा केही घाउहरूमा त अब त्यो मलम लगाउने काम त भइराखेको छ, अब केही घाउहरूमा फेरि अब यो माहौलले फेरि बल्झिराखेको महसुस पनि होला होइन। एनिवे ती पलहरूलाई बिर्सेर अबका पलहरूलाई चाहिँ होइन एउटा सकारात्मक तरिकाबाट अगाडि बढाउँ, यही नै भन्न चाहन्छौ। अब विगतलाई सम्झिने हो भने त हरेकका विगतमा धेरै अनगिन्ती दुःखहरू समेटेको हुन्छ कि होइन त सञ्जय।
1: अब यति बेला हामी तपाईँको लागि उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र हिजो फेरि एउटा किसिमको अलिकति त्रासदीपूर्ण वातावरण होइन, किमलुङ खोलाको पहिरो खसेर म जुन खोला थुनियो त्यसपछि त्यो ठाउँ नयाँ पुल बिरेठाँटी लगायतका आसपास बस्तीका व्यक्तिहरूमा अलिकति त्रास पनि बढ़्यो। अब यो बस्तीमा जोखिम बढ़न सक्ने भन्दा स्थानीयलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरियो होइन। जिल्ला प्रहरी कार्यालय कास्कीबाट सूचना प्राप्त हुन साथ त्यसको आधारमा चाहिँ नेपाल बाढ़ी सूचना केन्द्रले मंगलबार बेलुकी 8:40 बजे उक्त क्षेत्रमा सतर्कता अप्नाउन आग्रह चाहिँ गरेको थियो। अब खिमरुङ खोला थुनिएपछि आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकाले स्थानीय सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। यस्तै मोदी खोला आसपासका बासिन्दालाई समेत सतर्कता अप्नाउन भनिएको छ। हामीसँग थुप्रै खोला नाला नदी होइन रहेका छौं र खोला नली नदी नाला त्यसको आसपासमा त्यसको किनारामा थुप्रै बस्तीहरू पनि रहेका छन्। अब यो सबक चाहिँ हामीले के सिक्नुपर्छ भन्दाखेरि हरेक वर्ष जाने जस्तो बाढी चाहिँ अब नदी नालामा त्यो मात्रै आउँदैन, अब त्योभन्दा चाहिँ भयंकर नसोचेका चाहिँ बाढीहरू पनि आउन सक्छ होइन। जलवायु परिवर्तनका कारणले गर्दाखेरि हामीसँग भएका जति पनि जुन हिउँतालहरू रहेका छन् होइन, जति पनि ग्लेसियरहरू रहेका छन् ती कुनै पनि बेलामा फुट्न चर्किन पहिरो जान होइन सक्ने अवस्थामा पुगेका छन्। अब यसको चाहिँ भनौ न योबाट चाहिँ जोगिनको लागि चाहिँ खास गरी अब सतर्कता सहजता चाहिँ अप्नाउनु पर्ने हुन्छ। यो विशेष गरेर पछिल्लो समयमा ग्लोबल वार्मिङको कारणले गर्दाखेरि जति पनि हिमालहरू पग्लिरहेका छन् त्यो हिमालहरू पग्लिएको कारणले गर्दाखेरि हाम्रो जस्तो देश जो हिमश्रृङ्खला वा पहाड़ी भूभाग बढ़िरहेको क्षेत्रको चाहिँ जोखिम अलि बढ़ेको छ। अब यो सम्बन्धमा अब विश्वको ध्यान पनि अहिले चाहिँ केन्द्रित भइरहेको छ र अब राष्ट्रको महासभामा यो विषयमा गम्भीरताका साथ चाहिँ कुरा आफ्नो कुरा राख्ला नै होइन।
0: अब यो पछिल्लो क्रममा चाहिँ बाढ़ी पहिरो सँगसँगै होइन अब यस्ता खालका घटनाहरू चाहिँ घटिराखेको छ, तसर्थ हिजोको मात्रै अब तिमीले कुरा भनिहाल्यो होइन, यो किमरुङ खोला थुनेपछि आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकोले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह पनि गरेको थियो, यस्तै मोदी खोला आसपासका बासिन्दाहरू लगायत। अब यस्तो खालको एउटा त्रासदी अवस्थामा चाहिँ हामी छौं होइन, त्यसकारण चाहिँ अब सबभन्दा पहिला भनेको हामीले आफूलाई सुरक्षित राख्ने हो। आफूलाई सुरक्षित राख्नका लागि हामीले हर प्रयास सम्भव भएसम्ममा हामीले हर प्रयास गर्नुपर्ने हुन्छ। अझै पनि देशभर मनसुनको वायुको प्रभाव रहेको छ होइन, कतिपय अब देशको मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले चाहिँ जनाएको छ। मनसुनको न्यूनतम चापीय रेखा सरदेशको स्थानमा आसपास छ, जसको प्रभावले कोशी मधेश बागमती लुम्बिनी कर्णाली प्रदेशको सबै भूभाग र गण्डकी सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। अब वर्षाको अब कतिपय हिसाबमा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागको केही स्थानमा र लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईको भूभागको थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यसकारण चाहिँ अब तपाईँको यात्रा गरिरहँदाखेरि पनि सुरक्षित यात्रा गर्नुहोला। बाढ़ी पहिरोको कारणले धेरै राजमार्गहरू चाहिँ अवरूद्ध छन्। त्यसकारण चाहिँ अब जस्तै तपाईँ काठमाडौँ अब जाने हो भने चाहिँ होइन चन्द्रगिरी नगरपालिका दुई चिसा पानीमा होइन त अब यो एकतर्फी मात्रै सुचारू रहेको छ। काठमाडौँ धादिङको राजमार्ग भयो, त्यसपछि बीपी राजमार्ग भयो, यो काभ्रे होइन जिल्लाको त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड पनि अवरूद्ध रहेको छ रसुवाको बाढ़ीको कारणले गर्दा। मुख्य राजमार्ग सबै चाहिँ अब यो छ, नुवाकोटको भयो, यो टोखा छहरे खण्डतिर पनि यो राजमार्ग अवरूद्ध छ। धादिङको कुरा चाहिँ पृथ्वी लोकमार्ग भयो होइन, अब यो पनि चितवनको कुरा गर्ने हो भने चितवन चाहिँ यो धादिङ थाकेका गाउँपालिका दुई कमेरी फिर होइन पृथ्वी लोकमार्ग पनि अब अवरूद्ध छ। त्यसकारण चाहिँ अब तपाईँ यात्रा गर्दा चाहिँ बुझेर यात्रा गर्नको लागि हामी आग्रह गर्छौं।
1: अगर तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा, गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि सुनाउँदैछौँ।

0: 밤, 띵감, 천두밤. 누가 커피 떠고 죽니 진마이 알아. 천두밤.
1: 어버, 천두밤 regular, raw ultra, 바자르마, 우플럽더사.
0: 천두밤.
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34.
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशटेल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिशटेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
11: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
13: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
14: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
15: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
16: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0615818771, मोबाइल नम्बर 9844300329।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका
17: विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
20: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
19: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
20: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
19: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
21: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
22: तपाईँ रेडियो नम्बर 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौं। आजको दिन तपाईँको शुभ रहोस् भन्ने प्रसंग सहित कामना सहित हामी तपाईँको लागि रहेका छौं। आज भाद्र 24 गतेको दिन रहेको छ। हिजो भाद्र 23 गतेको दिनलाई जयन्ती शहीद हरूको सम्झनामा मनाइएको छ भने आज 24 गते रहेको छ। विशेष गरेर भाद्र 23 र 24 नेपाली राजनैतिक इतिहासमा एउटा महत्वपूर्ण दिनको रूपमा यसलाई हेर्ने गरिन्छ। खास गरी भाद्र 24 गते नेपाली युवा र विशेष गरी जेएनजीले सुशासन परिवर्तन र जवाबदेहिताका लागि उठाएको सशक्त आवाजको 1 वर्ष पुगेको दिनको रूपमा अत्यन्तै यो दिनलाई लिएको छ। यो दिनले परम्परागत राजनीति ढिलासुस्त र विदिति विरूद्ध युवाहरूले गरेको जुन विद्रोहको सम्झना गराउँछ। यो अवस्थाले अब पुराना आश्वासन मात्र सुनेर बस्दैन, प्रश्न गर्न र विकल्प खोज्न सक्छ भन्ने कुरा 23-24 यो आन्दोलनले गरेको छ। र विशेष गरेर यो आन्दोलनले स्थापित गरेका केही प्रश्न वा भनौँ विषयहरू, मुख्य विषयहरू, प्रश्नगर संस्कारको विकास, डिजिटल एकता, सक्रियता, रचनात्मक र शान्तिपूर्ण विरोध भनेर भनिएको छ। तथापि 24 गते देशव्यापी रूपमै आगजनी भयो र महत्वपूर्ण संरचनाहरू, महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए। सरकारी मात्र होइन निजी निवास लगायतका क्षेत्रहरूमा पनि 24 गते आक्रमण भएको थियो। यो एउटा चाहिँ अविस्मरणीय वा भनौँ न यो बिर्सन नसकिने र वा भनौँ न बिर्सन लायकको छेडको पनि दिन मान्न सकिन्छ 24 गतेको लागि। जुन चाहिँ आन्दोलन परिवर्तनको एउटा ठूलो बिउ रोपेको छ। नीति निर्माण तहमा युवाहरूको चासो बढेको छ। नेतृत्व पनि युवाहरूको आवाजलाई व्यवस्था गर्न नसक्ने अवस्था पुगेको छ। यद्यपि आन्दोलनको राव र तापलाई दिगो रूपमा संस्थागत गर्न भने अझै धेरै काम गर्न भने बाँकी रहेको छ। यो एउटा प्रसंग हामीले भदौ 23-24 को सन्दर्भमा हामीले उपकायौं। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र खास गरी अहिलेका जेएनजी पुस्ताहरूले यो सरकारबाट एउटा किसिमको ठूलो आशा पनि गरेका छन्, ठूलो भरोसा पनि गरेका छन्। अब यो जुन खालको 23-24 भाद्र 23-24 आन्दोलन भयो, हामीले ठूलो क्षति पनि बिहोर्नु पर्यो, भौतिक रूपमा हामीले ठूलो क्षति बिहोर्नु पर्यो, मानवीय रूपमा पनि ठूलो क्षति बिहोर्नु पर्यो, होइन? 23 गते मानवीय रूपमा क्षति बिहोर्नु पर्यो, 24 गते चाहिँ भौतिक रूपमा ठूलो क्षति बिहोर्नु पर्यो। त्यसको परिपूरण त नहोला, त्यसको परिपूरण भनेको जुन एजेन्डाहरू चाहिँ त्यो सड़कमा उठेका थिए, त्यो एजेन्डाहरू चाहिँ यो सरकार जुनको जगमा सरकार निर्माण भयो वा होइन जुनको म्यान्डेटमा चुनाव भयो र त्यो म्यान्डेट अनुसारको सरकार निर्माण भयो, त्यो सरकारले पूरा गर्ने दायित्व हो र त्यो सरकारले चाहिँ यो युवाहरूको आवाजलाई होइन वा युवाहरूको सोचलाई, युवाको शक्तिलाई चाहिँ नजरअन्दाज गर्दैन भन्ने लाग्छ।
0: पक्कै पनि अब हामीले त्यो खालको अपेक्षा अनुरूपको सरकार प्राप्त गराएको छ कि छैनौ, या चाहिँ त्यो खालको कार्यहरू चाहिँ गराएको छ कि गराएको छैन, त्यो आफैले हामीले चाहिँ एनालाइज गरिराखेका छ। अझै पनि सिंहदरबारदेखि शीतल निवाससम्मका केही भग्नावेशहरू चाहिँ अझै उठ्न सकेका छैनन् यति बेलासम्म पनि, होइन? कतिका मनहरू अझै बुझ्न सकेका छैनन्। अब हामीले अहिले पनि सरकारी कार्यालयमा जाने हो भने या चाहिँ वडाहरूमा जाने हो भने ती कालो भागहरू चाहिँ देख्न सक्छौ जसले चाहिँ झगझगाइराखेको छ। 23 र 24 गते भएको आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपति कार्यालय हरेक कुरालाई चाहिँ खरानी बनाएको छ। अब तसर्थ अब बिस्तारै देश उड्दै थियो, उड्दैछ भन्ने लागेको थियो, फेरि विभिन्न खालका विपत्तिका कारण फेरि अप्ठ्यारो कुराहरू चाहिँ सृजना भएको छ। एनिवे हामीले के गर्न सक्छौ र के गर्ने भन्ने कुराहरूमा पनि निर्धारण हुन्छ क्या सञ्जय। अब कतिपय कुराहरू अब आन्दोलनमाका कुराहरू चाहिँ आउँछन्, होइन? अब अहिले हामी जुन खालको एउटा परिकल्पना गरेर जुन जेएनजीहरू चाहिँ एउटा आन्दोलनमा होमिए, त्यो परिकल्पना अनुरूप चाहिँ आफूले आफ्नो देशमा त्यो खालको पाइएन भन्ने खालको चाहिँ अझै पनि उनीहरूमा त्यो एउटा चाहिँ छ।
22: अब बिस्तारै त्यो खालका विषयहरू होइन सम्बोधन होला र बिस्तारै यही देशमै होइन केही गर्न सक्ने त्यो खालको केही गर्ने वातावरण बन्ला भन्ने आशालाई कायम राखौं। रेडियो नम्बर 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब

0: अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफटी 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुस्, अब बाँकी कथा अर्को भागमा। श्री एफटी 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569972 77।
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिदेखि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061454689 452715।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061578161 5781।
7: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857000536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो
6: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648, 572-849।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सुवर्ण अवसर।
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162, 590-163।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला पूर्वाह्नको 10 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-834-34-834-34।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0615881598

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-32-29 98-028-59-321 061-581-871
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 0615902175929219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर।

0: Endoscopy surgery seva, post-op seva, physiotherapy, endoscopy, colonoscopy, echo, TMT, Holter, PFT, uroflowmetry, dialysis seva ra aankha upachar seva, 24 ghanta emergency seva sathai anya visheshagya doctor haru dwara seva pradan gariyeko jankari garaudachhau.
1: 24 ghanta pathology seva uplabdha chha. Bistrit jankari ko lagi Padmashri Hospital and Allied Sciences Prali, Pokhara 9 New Road. Phone 01
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560 81 331, 97614 11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो. अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्न पर्यो.
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि.
3: त्यसको लागि त चिन्तै छैन. बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ.
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाड़ी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या.
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जना सम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ. खाना त कुरै नगरम, बेसरी स्वादिलो छ.
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्. फेरि अहिले अर्कोले बुक गर्ला नि.
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ.
0: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा. फोन 01 65 33 123, 98 028 50 701, 98 028 50 702.

संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

अलोहाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत अनि अभिवादन कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा हर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगा हर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ सुनिरहनु भएको छ। विश्वभरि हामीलाई सुन्न सक्नुहुनेछ र आज मिति 2083 साल भदौ महिनाको 24 गते आज बुधबार हो। 2083 साल भदौ महिनाको 24 गते बुधबार रहेको छ र आज नौ तारीक रहेको छ है त। अगस्त 9 तारीकको यो दिनमा हामी छौं कार्यक्रम पोखरा कलिन सँगसँगै। ओके ल, बाहिर गर्मी छ एकदमै, तपाईँको ठाउँतिर के कस्तो छ जानकारी गराउनु होला कार्यक्रम मार्फत। आज पनि नेपाल भूतपूर्व खेलाड़ी मञ्च हाम्रो साथमै छ। नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा चार गैरापाटनको तर्फबाट आज फोन गर्ने सबैजनालाई हामी गोलापर्थामा समावेश गर्छौं र एकजनाले प्राप्त गर्नुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर।

अब आज बुधबार खासै त्यस्तो मैले प्रश्न सोधिनँ होइन, हिजो केही दिन ग्याप पनि भयो होइन, आज कुराकानी गरौं त के छ भन्ने, तपाईँको हालखबर भन्ने बुझ्ने क्रममै छु म। त्यही भएर पनि आज खासै त्यस्तो प्रश्नहरू राख्न दिएर म लागिन, यो बीचमा तपाईँसँग कुराकानी म गर्नेछु। 061-543-0-40 मार्फत यो टेलिफोन नम्बर हाम्रो एकैछिन पछाडि खुला हुन्छ, यो नम्बर मार्फत तपाईँ कुराकानीको लागि जुट्न सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर हो 061-543-0-40, यो नम्बर मार्फत तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ। है त एकैछिन पछाडि फोन गर्नुहोला, आज गफ गाफ गरौं के छ कसो छ होइन। अब यो दौड़कै विषयमा रहेर हामी कुराकानी गर्छौं। अब यो दौड़ नेपाल भूतपूर्व खेलाड़ी मंचले आयोजना गर्ने दौड़ यस अगाडि पोखराको वडा नम्बर 7 आयोजना हुने भनिएको थियो, तर विशेष कारणवशले गर्दाखेरि पोखराको पोखरा रंगशालामा यो दौड़ हुँदैछ। आगामी असौजको 3 गते प्रत्येक महिनाको पहिलो शनिबार भन्ना बित्तिकै तपाईँलाई के कुराको याद हुन्छ भन्दा नेपाल भूतपूर्व खेलाड़ी मंचले आयोजना गर्ने दौड़को याद हुन्छ होइन। त्यही भएर पनि आज तपाईसँग यो विषयवस्तुमा रहेर हामी केही जानकारी पनि दिन्छौं, र नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि तपाईँकै लागि हो। स्पेशल्ली स्वस्थ पोखरा स्वस्थ पोखरेली सँगसँगै पोखरामा दौड़ संस्कृतिको विकास गर्नको लागि नेपाल भूतपूर्व खेलाड़ी मंचले जुन हिसाबले आज यो दौड़ प्रतियोगिता गरिरहेको छ होइन, यो एकदम प्रशंसनीय छ। तपाईँको स्वास्थ्यको लागि हो कि, एक्चुअली विचार गर्नुहोस् त, तपाईँको स्वास्थ्य बिग्रियो भने तपाईँलाई कस्तो तनाव हुन्छ के हुन्छ भन्ने कुरा यसो सोच्नुहोस् त। बेलैमा सोच्ने कि होइन घरमै बसिरहने सुतिरहने मोबाइल स्क्रोलै गरिरहने होइन। ओके, त्यही भएर अब महिनाको एकचोटि छ, अब यो हप्तामा आयो भने त अझ राम्रो हुन्छ। हप्ताको पहिलो हप्ता दोस्रो हप्ता तेस्रो हप्ता भने यसरी लगालग हप्तै पछि दौडिँदाखेरि त फ्रेस पनि भइन्छ होइन, बिहान उठ्ने बानीको पनि विकास हुन्छ। कमसेकम हप्तामा एक दिन होइन, अब म त बिहानको टाइममा बिहानै मर्निङ वक जान्छु होइन, दौड्ने भन्दा नि जस्ट जगिङ गर्दै बिस्तारै, किनकि आफ्नो स्वास्थ्यको लागि नै हो। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो कि, तपाईँको स्वास्थ्य छ त सबै कुरा छ नि होइन। स्वास्थ्य छैन यसो विचार गर्नुहोस् त, हस्पिटलको बेडमा गएर पल्टिनु पर्यो भने अवस्था के आउँछ होइन। त्यो हुनुभन्दा पहिल्यै सोच्नु पर्यो कि, मलाई यस्तो भयो भने म के गर्ने होला होइन भनेर सोच्नुभन्दा पहिल्यै, मलाई त्यो हुनै दिन्न म होइन, म आफू फिट एन्ड फाइन रहन्छु भन्नेतिर लागियो भने अझ राम्रो होला होइन। ल फेरि यस्तो हुन्छ, एउटा टिकटकमा एउटा भिडियो ट्रोल भनेको थियो कि, एकजना आफ्नै गाउँको अर्ग्यानिक खाँदा खाँदै पनि बिरामी परे भन्ने हुन्छ, मानिसको शरीर हो, कहिलेकाहीँ त बिरामी परि नै हाल्छ, तर पनि आत्तिनु हुँदैन होइन। त्यो सामान्य बिरामी रुगाखोकी लागेर निको हुनु र दीर्घ रोग लाग्नुमा धेरै फरक छ। कहिलेकाहीँ सामान्य रुगाखोकी ज्वरो आउनु भनेको सामान्य हो होइन, त्यसलाई अन्यथा लिनु हुँदैन, तर पनि दीर्घकालीन रोगहरू जस्तो मधुमेह होइन, सुगर भनिन्छ अहिले, प्रेसर, त्यस्तै अब अन्य रोगहरू छन् थुप्रो छन्, कोलेस्ट्रोलहरू होइन, ती भनेका त तपाईँको दीर्घ रोग हुने, तपाईँले कसैबाट सरेर सार्ने होइन कि होइन, त्यो तपाईँको शरीरमा आफै तपाईँले बनाउने होइन त, हाम्रो शरीरमा हामी आफै निकाल्ने हो कि ती रोगहरू भनेको। त्यही भएर त्यो कुराहरू भनेको त्यो आउन नदिनको लागि, जस्तो रुगा खोकी होइन अरूबाट सर्छ भने, रुगा लागो खोकी भन्दा पनि रुगा लागो अरूबाट सर्छ होइन, ज्वरो कसैलाई आएछ भने लसपसिता उता गर्दाखेरि केही न केहीबाट सरिहाल्छ होइन, तर पनि यी भनेको त आफ्नो शरीरमै उत्पादन हुने कुराहरू हुन् होइन। त्यही भएर ख्याल गर्नुहोस्, मैले खास कुरो कताबाट जोड्न खोजेको भन्दा, एक दिन भए पनि स्वास्थ्यको लागि दौड्यौं न त होइन। अब अहिले नेपाल भूतपूर्व खेलाड़ी मञ्चले दौड़ राख्दा बित्तिकै पोखरामा धेरै दौड़का कार्यक्रमहरू भइरहेका छन् होइन, पर्वतीय दौड़ छ, अब अन्य प्रोटिन रन भनेर छ होइन, यस्ता दौड़हरू बेला बेलामा भइरहन्छन् कि होइन। भूपू सैनिक दौड़ भनेर भयो, यता मेडिप्लस हस्पिटलले आयोजना गर्छ होइन, यस्ता खालका दौड़हरू बारम्बार भइरहेका छन्। यो दौड़ संस्कृतिको विकास पनि हो, राम्रो हो। दौड़ भनेर भयंकरै दौड़े नै होइन कि, टक्क जगिङ गर्दै हिँड्ने पनि दौड़ हो कि, त्यसले तपाईँलाई छिटो हिँड्न बिहान छिटो उठ्नको लागि फाइदा पुऱ्याउँछ, टक्क पसिना निक्लिन्छ, फ्रेस हुनुहुन्छ होइन, साथीभाइ भेटघाट हुन्छ होइन, हो म यो हप्ता यति मिट गरेँ, अर्को हप्ता अझै बढाउँछु, म अर्को महिना अझै बढाउँछु भन्ने हुन्छ। त्यही भएर यो कुराहरू मैले थोरै जोडेँ कार्यक्रम मार्फत होइन। ल अब सबैजना आफ्नै आफ्नै काममा धुनमा व्यस्त हुनुहुन्छ होला होइन, केही दिन बिदा, केही दिन फेरि खुल्ने, त्यस्तै त्यस्तै छ। आजबाट अब केही छैन, फेरि एक दुई दिन
अब शनिबार आइतबारतिर जाँदाखेरि बिदा होला, नभए अब आज भोलि, आज बुधबार भयो, पर्सिसम्म केही छैन, ढुक्कको साथ तपाईँ कामतिर निस्किन सक्नुहुन्छ। यति बेला चाप पनि होला किनकि धेरै दिन बिदा पनि भयो, त्यसले गर्दाखेरि सरकारी कार्यालय हस्पिटलहरूमा होइन सरकारी हस्पिटलहरूमा एकदमै चाप बढेको छ होला, पालै पालो अब त्यसमा चाहिँ सिस्टमेटिक तरिकाले अगाडि बढ्नु होला। तर म एक दिन काम परेर यातायात गएको थिएँ होइन, यो बिचौलियाको यो चलखेल चाहिँ अझै सकिएको रहेछ कि, एक्चुअली त बीचमा पुरै टोटल्ली हटेको जस्तो थियो, तर पनि फेरि त्यस्तै त्यस्तै प्रवृत्ति हावी भइरहेको हो कि भन्ने मलाई लागिरहेको थियो। सम्बन्धित निकायको ध्यान जाओस्, मैले ध्यानाकर्षण पनि गराएको छु, बिचौलिया प्रवेश गर्ने होइन, अर्को लाइन बसेको बसेको बसै, अरू बाहिरबाट गएको फाइल काम भएर बाहिर निस्किन्छ, ऊ बसेको बसै हुन्छ कि, त्यही भएर तपाईँले पनि देख्नुभयो भने तुरन्त खबर गर्नुहोस् प्रशासनमा, प्रहरीमा, जता खबर गरे पनि हुन्छ। कोही यातायात कार्यालय जाँदै हुनुहुन्छ अथवा होइन कहीँ कतै कुनै काममा जाँदै हुनुहुन्छ भने सरकारी कामको लागि जाँदाखेरि बिचौलिया प्रवेश गर्ने, यसो गर्ने, उसो गर्ने गर्न थाल्यो भने तुरन्त गएर तपाईँले प्रहरीलाई पनि खबर गर्न सक्नुहुन्छ, मलाई यस्तो यस्तो भयो भने सबै प्रमाणहरू भनिदिनुहोस्, तपाईँ ढुक्क तपाईँको केही हुँदैन, सबै गोप्य रहन्छ होइन, अथवा प्रशासनतिर कता प्रशासनतिर खबर गर्नु भयो, प्रहरीमा खबर गर्ने सबभन्दा राम्रो सजिलो होइन, यस्तो यस्तो भइरहेछ के हो यहाँ भनेर भन्नुभयो भने अझ सजग बनाउने जिम्मा चाहिँ प्रहरीको हुन्छ। त्यही भएर यो बिचौलिया अझै अन्त्य भएका रहेछन् जस्तो मलाई लागिरहेछ, तपाईँलाई पनि त्यस्तो भएको छ भने भन्नुहोस्, ढुक्कका साथ खबर गर्नुहोस् प्रहरीमा। बीचमा एकदमै धेरै बिचौलियाहरू समातिएका थिए, त्यस पछाडि अलिक निमिटान्न जस्तो थियो, जस्तो तपाईँ अब ब्लू बुक रिन्यू गर्न अथवा बाइक पास गर्नको लागि गएर बसिरहनु भएको छ होइन, अब तपाईँको काम हुँदै हुँदैन त्यहाँ बिचौलिया प्रवेश गरेर फाइल दिइकन होइन, उसको काम भएर बाहिर निस्किसकिन्छ तर तपाईँ लाइनको लाइन होइन, त्यही भएर त्यो चाहिँ ख्याल गर्नु होला। जो जो हुनुहुन्छ बिचौलिया काम गर्ने सतर्क रहनुहोस् है, त्यस्तो काम चाहिँ गर्नु हुँदैन, त्यस्तो काम गर्नु भनेको एकदम गलत नै हो। ठिक छ ल, कोही घरमै हुनुहुन्छ होला, कोही खाना खाँदै खाना बनाउँदै पसलमा आउनुभयो, काम गर्दै सुन्दै हुनुहुन्छ होला, कोही गाडीमा पनि हुनुहुन्छ होला, गाडी चलाउँदै सुन्दै हामी कार्यक्रममा गीत पनि सुन्छौं, सहभागिता पनि लिन्छौं। अहिलेको लागि सुरुवातमा कार्की साइला, फेरि नयाँ फिल्म आएछ कि, हिजो मात्र यो फिल्मको ट्रेलर आएको थियो, आज यहाँ मैले गीत पनि भेटाइहालेँ। यसमा चाहिँ जितु नेपाल होइन, प्रेम शाह आचार्य, बेनिसा हमाल लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। अब सुनौ एकैछिन चलचित्र कार्की साइलाबाट यो आवाज यहाँहरूको लागि, कार्यक्रम पोखरा कलिनमा, त्यस पछाडि म कुराकानीको लागि जुट्नेछु, सुन्दै गर्नुहोस्।

0: ल गजबको रहेछ गीत चाहिँ पोखरा र धरानको सम्बन्धलाई चाहिँ गीत मार्फत प्रस्तुत गरिएको रहेछ कार्यक्रम पोखरा कलिन आउने गर्छ पूर्वाह्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौं 11 बजेर 15 मिनट गएको छ स्टुडियो घडीमा केही दिन ग्याप पनि भयो सुन्ने साथीहरू कोही हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला छ हाम्रो गणेश गुरु हुनुहुन्छ धेरै लामो समय भयो उहाँ 1-2 महिना भयो आएको कता जानुभएछ है ल सुन्दै हुन्छ गणेश भने गणेश फोन गर्नुहोस् न धेरै समय भयो तपाईँको आवाज मैले अन्त अन्त कता कता सुनिरहेको थिएँ होइन कहिलेकाहीँ हामीलाई पनि यसो सम्झिनुहोस् न है ल अघि हामीलाई शिवकुमार विश्वकर्माले निकै लामो कमेन्ट लेख्नु भएको छ पोखरादस औद्योगिक क्षेत्रबाट यो कलियुग हो हजुर नगदमा रक्सी उधारोमा दूध टेबुलमा जुत्ता भुइँमा किताब दरबारमा कुकुर सड़कमा गाई विदेशमा छोराछोरी वृद्धाश्रममा बाबामा शुभ प्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन समुदायको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने क्या दुःख कुरो यो सुमधुर आवाज धेरै दिन सुन्न पाइएन तरकारीमा नुन नलागे जस्तो हुन्छ क्या किन हो दाई कार्यव्यस्तताले हो कि अस्वस्थ भएर हो पोखरा कलिन आएको हुनु भएको छ कार्यव्यस्तताले गर्दाखेरि हो फुर्सद हुँदा आइहालिन्छ होइन त यो कलियुग हजुर होइन रक्सी उधारोमा टेबुलमा दुध टेबुलमा होइन त के लेख्नु भएको रहेछ ल ठिक छ अहिलेको लागि शिवलाई थ्याङ्क यू सो मच एकजना साथी नमस्ते नमस्ते हजुर
1: हेलो सर नमस्ते सचिन सर
0: नमस्ते हजुर कहाँदेखि को बोल्नु हुनुहुन्छ शंकर मान परियार
1: गुफादेखि सर
0: महेन्द्र गुफाबाट होइन
1: हजुर सर
0: के छ हालको
1: एकदम ठिक छ सर आज हजुरको अलि लामो सेवाको अन्तरालमा हजुरसँग बात गर्न पाएँ एकदम खुसी लाग्यो सर है
0: ल ठिक छ मलाई पनि धेरै खुसी लाग्यो धेरै समयपछि
1: एउटा कुरा भनौँ सर
0: भन्नुहोस् न हजुर
1: मैले सुन्नमा गल्ती गरेँ कि हजुरले भन्नुमा गल्ती भन्नुभयो कि अनि आज चाहिँ सेप्टेम्बर 9 तारिक जस्तो लागेको थियो सर है
0: सेप्टेम्बर हो
1: हजुर सेप्टेम्बर 9 तारिक लाग्यो
0: कहिले कहीँ झुकिन्छ
1: हजुरले अगस्त भन्नुभयो कि
0: ए हो झुकिन्छ होला
1: त्यस्तो लाग्यो सर मलाई होइन सर
0: होला होला
1: पनि गल्ती हुन्छ
0: है म एकचोटि हेर्छु अगस्त नै होला है के अरे सेप्टेम्बर नै हो
1: हजुर सर
0: ठिक छ धन्यवाद त्यसको लागि कहिले कहीँ झुकिन्छ
1: हजुर अनि अनि सर हजुरले अघि बजाउनु भएको चलचित्र गाना एकदम राम्रो थियो अनि त्यसै गरी अब हाम्रो मौसी गुरुङ दाईको चाहिँ नि पेन्सनपट्ट अब कहिलेबाट लिन्छ रहेछ त्यो
0: मौसी दाईको फिल्म त भदौ चौ यही पर्सि बाट हो कि शुक्रबारबाट हो कि जस्तो लाग्छ ठ्याक्कै थाहा भएन
1: 26 गतिबाट जस्तो लागेको थियो नि सर
0: होला होला त्यही होला है ठ्याक्कै थाहा भएन
1: पेन्सिल पट्टा हाम्रो मौसी दाईलाई चाहिँ हाम्रो निर्देशक चाहिँ सन्तोष बस्यालज्यूलाई उहाँहरूलाई चाहिँ उहाँको टिमलाई चाहिँ एकदम अग्रिम शुभकामना दिन चाहन्छु है सर
0: ए हुन्छ
1: अनि हाम्रो चाहिँ नि मौसी गुरुङ चाहिँ हाम्रो पहिला एकदमै साथी हुनुहुन्छ मेरो पनि होइन हामीलाई एकचोटि त्यो दरबार थोकमा हामी म बस्दाखेरि न्युयोर्कको दरबार थोक सँगै के अरे के हाम्रो सङ्घलाई विकास बैङ्कको पछाडि त्यहाँ बस्दाखेरि हामी ब्रोसिस ब्यान्डको हामी मौसीहरू मौसेदाईहरू हामी सबै एउटै फ्यामिलीमा थियौँ कि अहिले चाहिँ धेरै वर्ष भयो अनि हामीलाई भेटेको पनि छैन होइन तर चाहिँ पेन्सन पट्टाको कुरा सुनिरहेको छु अहिले अहिले चाहिँ सबै
0: ल ठिक छ एकदम खुसी लाग्यो धेरै दिन पछाडि धेरै समय लामो समय पछाडि कुराकानी गर्न पाइयो अब केही सुनाउनुहुन्छ केही आफ्नो केही छ भने सुनाउनुहोस्
1: मलाई छुट्टी सबै ठिकै छ सर सर्वप्रथम त अब भन्नुपर्दा अब अब देशमा चाहिँ देश सुनिरहेको छ होइन
0: अब त्यतातिर नजाउँ त्यतातिर नजाउँ है ती कुराहरू अब
1: अनि मेरो चाहिँ छुवाउनु पर्दा मन्दिरकोतिर अब घाम लागिरहेको छ राम्रो छ होइन सबै रमाइलो घमाइलो
0: अरू केही प्रस्तुति केही गीत गाउने केही छ भने राख्नुहोस् नभए छुट्यो
1: गीत एउटा एक टुक्का गाइदिनु त छ होइन
0: ल हुन्छ सुरु गर्नुहोस्

0: नमस्ते सर सुदेश।
1: ल धेरै धन्यवाद। एउटा राष्ट्रले भावको गीत तपाईँले प्रस्तुत गर्नुभयो कार्यक्रम मार्फत, यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै फेरि फेरि
0: धन्यवाद सर। हाम्रो रेडियोमा पूर्ण सम्पूर्ण परिवारलाई नमस्ते, मेरो सम्झना सम्झै जय हो सर।
1: हस् हस् नमस्ते जय हो। समा हुनुहुन्थ्यो हामीलाई शंकर मान परियारले, महेन्द्र गुफादेखि फोन गर्नुभएको थियो कुराकानीको सिलसिलामा। धेरै लामै कुराकानी भयो, जे होस् मिठो कुराकानी पनि भयो, एउटा मिठो देशभक्ति आवाज पनि कार्यक्रम मार्फत प्रस्तुत गर्नुभयो। कार्यक्रम पोखरा कलिन तपाई एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। झुक्किन्छ कहिले काहीँ होइन, मैले अस्ति पनि 83 साल भन्नुपर्ने, 82 साल भनेछु, आज सेप्टेम्बर भन्नुपर्ने, मैले चाहिँ अगस्ट भनेछु क्या होइन। कहिलेकाहीँ यस्तै यस्तै हुन्छ कि, अब धेरै दिन एक दुई दिन ग्याप पनि भयो त्यसले गर्दाखेरि पनि होला। र आजको दिन तपाईँलाई याद पनि छ होला, यो जेनजी आन्दोलनको आज एकदमै हिंसात्मक बनेको दिन आज पनि थियो होइन, 23 र 24 भन्दा बित्तिकै आजको दिनमा अझ धेरै यो भौतिक संरचनाहरूमा क्षति पुगेको थियो। मानवीय क्षति त भइ नै हाल्यो अघिल्लो दिनमा, त्यो सँगसँगै आजको दिनमा पनि मानवीय क्षतिसँगै भौतिक संरचनाहरू ध्वस्त भएका थिए। तपाईँले पक्कै पनि थाहा पाउनै सक्नु भएको छ होला, व्यक्तिगत र सरकारी कार्यालयहरूको अवस्था के थियो भन्ने कुरा होइन, त्यो आजकै दिन थियो, ठ्याक्कै आज एक वर्ष पूरा भएको छ। त्यसबाट बनेको सरकार अब अहिले चुनाव गराएर दुई तिहाईको बहुमत सँगसँगै छ, होला हेरौँ, केही न केही आश गरौँ, आश निराश नहौ होइन। ल ठिक छ, 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, तपाईँ आउन सक्नुहुनेछ। तपाईँ आउनुभयो भने मात्रै पनि गोला पर्थाको लागि तपाईँ योग्य हुनुहुन्छ र एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर, जुन नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने हो, मात्र एकजनाले होइन त। ल नेपाल भूतपूर्व खेलाड़ी मञ्चले आयोजना गर्ने दौड़ प्रतियोगिता आगामी शनिबार, अब ठ्याक्कै आगामी शनिबार नै होइन होइन होइन, असोज महिनाको 3 गते शनिबार पोखरा रंगशालामा हुँदैछ। यसमा चाहिँ विशेष त कर्पोरेट दौड़ हो, कर्पोरेट महिला पुरूषको कर्पोरेट भनेको जस्तो संस्थाहरू भनौ न होइन, संस्था जस्तो अब रेडियो अन्नपूर्णको पनि संस्था भयो, यसबाट पनि जान पाइयो होइन। कर्पोरेट भनेपछि सबै परे कि, व्यापारिक घरानाहरू पनि भए होइन, त्यस्तै संस्थाहरू के छन् आफ्नो संस्थाबाट पनि तपाईँ जान सक्नुहुनेछ। महिलाहरूको लागि 3 किलोमिटर छ कर्पोरेट दौड़ अन्तर्गत, पुरूषहरूको लागि 5 किलोमिटर, छात्र छात्रा 5 किलोमिटर, खुला महिला सबै दौड़ प्रतियोगिता आयोजना हुँदैछ। यो असोजको 3 गते असोजको पहिलो हप्ता भनेर उहाँहरूले नै राख्नु भएको हो, त्यही अनुसार दौड़ प्रतियोगिता आयोजना भइरहेको छ। 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने क्रममै छु म। स्टुडियोको टेलिफोन नम्बर खुला छ, आउन सक्नुहुनेछ। 11:24 गएको छ स्टुडियो घड़ीमा, अहिलेको लागि एकछिन कमर्सियल ब्रेक राख्छु म, ब्रेक पछाडि आउँछु है त।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कुटर पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदय घात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुन मनस्थ फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ. सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिङ. पोखरा कलिङको आजको यो वसाई भनेको बुधबारको वसाई अन्तर्गत छौं. कार्यक्रम पोखरा कलिङ मार्फत तपाईँसँग कुराकानी गर्ने म योजनामै छु. यहाँहरूसँग कुराकानी गर्नको लागि 61 5340 0 40 मार्फत म जोडिनेछु. अहिलेको लागि मैले थोरै अपडेट गराएँ यहाँलाई. यो यही कास्की जिल्लाकै खबर हो. कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका 11 मोदी खोलाको सहायक किमरूङ खोलाको बहाव थुनिएको थियो र गैराती प्रहरीले उक्त जानकारी गरायो र मोदी खोला आसपासको तटीय क्षेत्रका बस्तीहरूलाई खाली गरायो, जसमा नयाँ पुल होइन कास्कीको नयाँ पुल, पर्वतको डिमुवा लगायत घान्द्रुकतिर जाने बाटो, बिरेठाटी, ती ठाउँहरूमा बाटो घरहरू खाली गरियो रातारात. तर अब त्यो जोखिम भने कम भएको भन्ने खबर आएको छ. जो जसले सुन्दै हुनुहुन्छ यो खबर झुक्क साथ बस्नुहोला. खोला थुनिँदा बहाव बढ़ेको थियो र गैराती उच्च सतर्कता अप्नाइयो. वडाध्यक्षले बताए अनुसार, हिमबहादुर गुरूङले बताए अनुसार, खोलाको बहाव पूर्ववत अवस्थामै फर्किरहेको छ. है त एकजना साथी आउनुभयो, उहाँलाई स्वागत गरिहाल्नु पर्यो. है त नमस्ते. हेलो, नमस्ते हजुर. ओ के भयो यस्तो. एकजना साथी आउनु भएको थियो. स्टुडियोको टेलिफोन नम्बर 061 5340 0 40 मार्फत, तर पनि उहाँसँग कनेक्सन हुन सकेन. नेटवर्क कनेक्सन हो अथवा के हो होइन, कहिले कहाँ यस्तो हुन्छ. अब मैले अघि भन्दै थिएँ, यो हिजो साँझ खोलामा पानी घटेपछि कतै पहिराको कारण हो कि भनेर सबैतिर चासो र चिन्ता भयो. त्यसपछि अब खोलामा 81 पानी घट्दाखेरि कहीँ थुनियो कि केही खोलो भन्ने पनि त हुन्छ नि होइन. र खोला थुनिएको सम्भावित जोखिमपछि मोदी र किमरूङ खोलाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाइयो. जिल्ला प्रहरीकाले कास्कीका बिरेठाँटी, नयाँ पुल र पर्वतको पातीचौर, त्यस्तै डिमुवा क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरियो. स्थानीयले रातमै घर छाडेर सुरक्षित स्थानमा निस्किए. खोला थुनिएको हुन सक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा 10 प्रहरी टोली खटिएको थियो. घान्द्रुक, बिरेठाँटी, नयाँ पुलबाट समेत प्रहरी परिचालन भएको कास्कीका प्रमुख जिल्लाधिकारी सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनुभयो. किमरूङ खोलामा गत असार 28 गते 81 बाढ़ी आएको थियो. सो बाढ़ीले पुल समेत बगाएको थियो र केही होटलहरूमा क्षति पुर्याएको थियो. त्यसपछि मोदी खोलाको बाढ़ीले अन्नपूर्ण गाउँपालिका चारवटा सीधा वडाहरू सीधा सड़क सञ्जालबाट विच्छेद छन् होइन. बिरेठाँटी घान्द्रुक सड़क 3 सातादेखि अवरूद्ध बनेकाले अहिले बिरेठाँटीमा पुननिर्माणको काम भइरहेको छ. किमरूङ खोलाको बहाव पूर्ववत अवस्थामै फर्कियो, जोखिम छैन वडाध्यक्ष गुरूङ भनेर खबर प्राप्त भएको छ. र कोही त्यता कसैले सुन्दै हुनुहुन्छ भने, अब तपाईँ राति घर छोडेर हिँड्नुभयो होइन, आफू सुत्न लागेको बेलाको घर बासमा पुगेको होइन, अब यो बाध्यता परिस्थिति हो. अब भोलि बाढी आइहाल्यो भने त अहिले रसुवाको जस्तै हालत होला, भोटेकोसीको जस्तै हालत होला भन्ने सबैको मनमा छ. त्यही भएर पनि केही भएन, एकछिन बरु सुरक्षित स्थानमा मान्छे सुरक्षित हुनु पर्यो कि. अरू जिन्सीहरू त बक्सा जान्छ, त्यो त अब केही भएन, तर मान्छे नै सुरक्षित हुनु पर्यो भन्ने कुरा हो. 061 5340 0 40 तपाईँ आउन सक्नुहुनेछ. नेपाल भूतपूर्व खेलाड़ी मंच हाम्रो साथमै छ. नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुन्छ. तपाईँ सहभागिता मात्र जनाउनु भयो भने पनि भयो. आइसकेपछि के गर्ने भन्ने होला हुनसक्छ, केही गर्नै पर्दैन, केही छ भने सुनाउने, नभए यसो गफगाफ गर्ने छुट्टिने, त्यही नै होइन. यहाँ कुनै शर्त लिएर आएर मैले यस्तो भन्नुहोस् उस्तो भन्नुहोस् भनेर भन्न सक्ने अवस्था छैन होइन त. लगिना साथी आउनुभयो टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि, उहाँलाई फटाफट भित्र होइन. नमस्ते.
2: नमस्ते नमस्ते सर. नमस्ते.
1: को बोल्नुभयो?
2: म भरत थापा नयाँ.
1: ए भरत, के चालको? अनि नयाँ बजारतिर आज छैन?
2: आज छैन.
1: डेकोरेसनको काम छैन कि आज? आज दिनभरि पसलमै लगभग फेरि सिजन हुँदा त फेरि भ्याइ नै हुन्छ नि त होइन एकछिन बस्छु भने नि फुर्सद पाइन्न होला कि होइन एकछिन यसो आज रेस्ट गर्छु भने नि पाइन्न कि फेरि यो भनेको यस्तै हो होइन ल भरत अनि मलाई केही सोध्ने त होला नि ल सुन्नुहोस्
2: ल
1: भन्नुहोस् भन्नुहोस्
2: केटा मान्छेले लुकाएर हुन्छ केटी मान्छेले देखाएर
1: हुन्छ एकछिन बस्छु भने नि फुर्सद पाइन्न होला कि होइन एकछिन यसो आज रेस्ट गर्छु भने नि पाइन्न कि फेरि यो भनेको यस्तै हो होइन

0: Take a sort of message.
1: You don't want to buy it. You can't see the hurry.
0: কি হলা কি হলা কি হলা খুব থাকে গাড়ো পরে তো মালাই না এসব বিচার করা খেলি কি হলা তো খুব কি হলা কি হলা কলে থাকে হলা খুব কষ্ট লাগে শুনি নি মানছে বলুন না ওকে খুব থাকে মানে মানুষ কি অনু এ ल ठिक छ धन्यवाद त्यसको लागि सम्झिँदै गर्नु होला है त भरत हस् नमस्ते भरत थापा हुनुहुन्थ्यो हामीले नयाँ बजारदेखि फोन गर्नुभएको थियो शिवले बल्ल पर्स भनेर लेख्नु भएको छ अलि पहिले भन्नुपर्छ नि त पर्स भनेर होइन ल थ्याङ्क यू सो मच ठिक छ केही भएन भरतले मलाई सोध्नुहुन्छ कहिले काहीँ मलाई पनि यसो जानकारी हुन्छ नि त फ्रेस हुन्छ 061-5340-40 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर खुला छ तपाई फोन गर्नको लागि टेलिफोन लाइन खुला छ हैन ओके 11:39 गएको छ स्टुडियो घडीमा 061-5340-40 दुईजना श्रोता साथीसँग कुराकानी अरू के भनौ त अब धोका दिनेलाई के भनौ र खोइ तिमी हाँस्छौ भो मै बाँचौला रोई भन्ने गीत सुन्नुभएको तपाईँले कुनै बेला खतरनाक चलेको गीत हो कि होइन ल आज पनि धेरै ठाउँमा बाढ़ीको पूर्वानुमान गरिएको छ ख्याल गर्नुहोला केही ठाउँमा उल्लेख्य बढ्ने भनिएको छ केही ठाउँमा सामान्य हुने भनिएको छ अब तपाईँ ख्याल गर्नुभयो भने बल्ल हुन्छ होइन ओके 061-5340-40 मार्फत कुराकानीको लागि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ यो भन्नुभन्दा पनि म गीततर्फै लाग्छु अब होइन गीत सुनौ मनोरञ्जनको लागि बिहे भएको छैन कुमार पनि होइन ल चलचित्र छक्का पन्जाबाट

अब धानको बाला लाग्ने बेला भएको छ, अब मङ्सिरतिर झर्ला होइन त धानको बाला। अब खेतमा धान झुलिरहेका छन्, धानको बाला लाग्ने लाग्ने बेला हुन लाग्छ होइन, भदौको अन्तिम अन्तिम हुन थाल्यो। अब कतिपय ठाउँमा त असोजमा त धान काट्ने बेलै हुन्छ, यो खोलाको छेउछाउतिर जेठतिर रोपेको धान त लगभग बाला लागिसक्यो होला होइन, अलिक असारतिर असारको मध्यतिर साउनको सुरुवाततिर रोपेका ठाउँ चाहिँ अब बिस्तारै बिस्तारै बाला लाग्दैछन्। चलचित्र छक्का पन्जा पाँचबाट यो आवाज यहाँहरूको लागि प्रस्तुत गरे, जुन फिल्म रेडियो अन्नपूर्णमा पनि सुटिङ भएको थियो, दिनभर लगाएर तपाईँले फिल्म हेर्दाखेरि पक्कै थाहा पाउनु होला, रेडियो अन्नपूर्णमा वर्षाले जुन वर्षा शाहले कार्यक्रम चलाएको तपाईँले सुन्न सक्नुहुन्छ होइन। ल रेडियो अन्नपूर्ण त्यति पपुलर छ कि 061-543-4040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। बुद्धिसागर पौडेलले ब्याग होइन, अब अघि थाहा भएन अहिले भन्नु के काम। कार्यक्रमको अन्त्य अन्त्यतर्फ छौँ, धेरैजना साथीहरूसँग कुराकानी भइसकेको छ, धेरै कमेन्टहरू पनि पढिसकेको छु, गीत पनि मजाले सुनिएको छ, कुराकानी पनि मजाले भइरहेको छ र जानकारी पनि मजाले दिइरहेको छु मैले, तर तपाईँले सुन्नु पनि पर्यो होइन। ल ठिक छ, अरू के भनौँ त, अब अरू के भनौँ, के भनौँ के भनौँ होइन, सबै कुरा भुलिसकियो कि, यो एक वर्ष अगाडि आजकै दिन के भएको थियो भने यसो सम्झिनुहोस् त, दुई चारजना जम्मा भएर सुरु भएको आन्दोलनले कुन रूप लियो होइन, सम्झन पनि गाह्रो छ। छत भएको थियो, यत्रो परिवर्तन पुननिर्माण गर्न लगाउन कुन हालत हुन्छ भन्ने कुरा चाहिँ यसबाट थाहा हुन्छ। ल 11:48 स्टुडियो गढीमा अब कार्यक्रमबाट म बिस्तारै साइड लाउनु पर्ने बेला भएको छ, एउटा अन्तिममा गीत छोड्दै कार्यक्रमबाट म छुट्छु, तपाईँसँग फेरि भोलिका दिनहरूमा भेट हुने नै छ। आजको लागि शंकरमान परियार विजेता भन्नुभएको छ, उहाँलाई धेरै धेरै बधाई छ भन्दै शंकरमान र भरत थापा दुवैलाई थ्याङ्क यू सो मच प्राइज लिनको लागि शनिबार नआउनुहोस्, बिदाको दिन नआउनुहोस्, 10 बजेबाट 5 बजेसम्म रेडियो अन्नपूर्णको कार्यालयमा सम्पर्क गर्नुहोला अथवा आउनुहोला भन्दै अन्तिममा गोजीमा दाम छैन, गोजीमा दाम छैन, गोजीमा सुको नहुने मान्छे कहीँ पनि काम छैन, साँच्चै हो। तपाईँ आउनुहोस् भन्नु भने आउनु भएन, यस्तै गफ गर्न हुन्थ्यो के गर्ने होइन त। चलचित्र चंगा चेटबाट यो आवाज यहाँहरूको लागि राख्दै रमाइलो आवाज छ, फेरि भोलिको श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। अब नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई पनि धेरै धेरै धन्यवाद, असोजको 3 गते पोखरा रंगशालामा कर्पोरेट दौड़ तपाईँको संघ संस्थाबाट प्रतिनिधित्व गर्दै दौड़को लागि आउन सक्नुहुनेछ, महिला पुरूष, महिलाको 3 किलोमिटर, पुरूषको 5 किलोमिटर र अन्य विद्यार्थी र खुल्ला महिला पुरूष, विद्यार्थी महिला बच्चाको त भइ नै हाल्यो, त्यो कन्टिन्यू रूपमै छ, स्पेशल्ली भनेको कर्पोरेट होइन, सबै हाउसबाट व्यापारिक घरना लगायत तपाईँको संघ संस्था जे जे छ त्योबाट नाम दर्ता गराउनु होला। दर्ता गराउनुको लागि अन्तिम मिति अब छ, 2 गतेसम्मै छ, ढुक्कको साथ दर्ता गराउनुलाई भन्दै यहाँको दिन शुभ रहोस्। चलचित्र चंगा चेटबाट गोजीमा दाम छैन, गोजीमा सुकको नहुने मान्छे कहीँ पनि काम छैन, यस्तो चाहिँ भन्न मिल्दैन है। यहाँको दिन शुभ रहोस्, जय होस्।

0: नसर्वे कति छाब डिजाइन बे मारै घना किनानी खनि तोला
1: खनै बिवा नसर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल्ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
4: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9999।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-754-6899, 452-715।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9850633405 9850633405
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9850633405 9850633405
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
8: उपचार हुने समस्याहरू
9: हृदयघात
8: हाई ब्लड ब्लड प्रेसर
9: हार्ट फेल
8: छातीको दुखाई तथा थकान
9: मुटुको भल्कमा समस्या
8: मुटुको बाथ रोग
9: हाई ट्राइग्लिसेराइडिटिजी
8: मुटुको धड्कनमा अनियमितता
9: हाई कोलेस्ट्रोल
8: पेसमेकर राखेको वा राख्नु पर्ने
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
10: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
8: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: फिरता फिरता 20% सम क्यास फिरता सैले पनि चाह पनि
1: क्यास फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा किनानी खनी तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याबा कोपिन ओछे
3: हजुर किमे झोकोलाई नि छाब छाब छाब मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्नै यामो
2: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान मि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: 93.4
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आए

हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 032 29 98 028 59 321 081 581 871
3: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन अत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोस हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचैन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
1: नसा तथा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: पोस्ट फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डुबाम

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டு.
1: शहर पोखरा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2977।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट।
10: TNT Express।
11: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
11: TNT एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको 1 घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
6: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज।
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
7: फोन 061-572-648-5782-849।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
3: All my people just be rolling up on this vibe. This vibe to have a spot up on this block. All my people just be rolling up on this vibe.

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: ডাকো ঘৰনো বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा किन नि खनि तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
1: ए नै स्याबा मार दोकान पोमोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान मि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉर्ले
2: हॉर्ले गर्मी मनाया तू
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: ची सो हॉर्ले
3: घर होस या ऑफिस होटल होस या रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
7: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
8: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
8: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
9: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
8: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
7: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
11: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
11: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-2 77 93.4

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी आयो के चीसो पिउना
2: पिउना लाई चीसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ ट्रेन्ड
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चीसो हर्ने
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
3: जहिले पनि जहाँ पनि
5: क्यास फिर्ता लिनु भयो त
6: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू:
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 553834.

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028959321 581 871.
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

गैस्ट्रिक पैसी मर्छ।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598 2591 98190। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।

0: मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

我面里擦一擦，我管你谁也不住。我把电视窗啊，我面里这些，我电视，他俩窟窿给好个眼珠，别啊，我俩。

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0 32-29।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बात रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंट
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-0-27-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: bám tin cảm thân đồ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: घर वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857979277।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल।

0: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै

0: पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256 537526
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513 55928, विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165746558577903 मौकाको फाइदा उठाउनुहोस्
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

तिमीलाई खुसी दिन मैले सक्ने जति सबै गरेँ। मैले आफ्नो मनलाई धेरै सम्हाल्न खोजेँ तर सकिनँ। सायद अब तिमी खुसी छौ होला। तिम्रो खुसीको लागि तिमीलाई छोडेर जाँदैछु।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्र नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29. 93.4
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

तिमीलाई खुसी दिन मैले सक्ने जति सबै गरेँ। मैले आफ्नो मनलाई धेरै सम्हाल्न खोजेँ तर सकिनँ। सायद अब तिमी खुसी छौ होला। तिम्रो खुसीको लागि तिमीलाई छोडेर जाँदैछु।

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रतिनिधि सभा बैठकमा भोटेकोशी बाढ़ीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव। होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण। मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़। गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,00,000 भन्दा बढ़ी सहयोग। सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने। सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन बिहिबार समापन हुँदै। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने। एनबीएलमा खपतड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्सको 3-0 सहज जित। सांसदहरूले भोटेकोशी बाढ़ीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले यही भदौ 10 गतिको बाढ़ीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण गराउनु भयो। सांसद विदुषी राणाले रसुवा विपद हिमालय क्षेत्रले दिएको पूर्व चेतावनी भएको जनाउँदै हिमनदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तर्देशीय सूचना आदान प्रदान र विपद अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो। सांसद बिना गुरूङले भोटेकोशी विपदले जनधनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्याएको भन्दै बाढ़ी पहिरोबाट घरबार विहीन भएका नागरिकलाई तत्काल पुनर्स्थापित गर्न तथा पर्यटन व्यवसायीलाई विशेष राहत दिन माग गर्नुभयो। सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति लोकपथको नियमित मरमत सम्भार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बुद्धि प्रसाद पन्थले जेएनजी युवाले देखिएको सपना सम्बोधन गर्नुपर्नेमा जोड़ दिँदै आन्दोलनमा सहभागी युवालाई झुटा मुद्दा लगाइएकोमा आपत्ति जनाउनुभयो। सांसद भरत कुमार स्वार र भरत प्रसाद पराजुलीले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजबिनलाई तीव्र बनाउन तथा बेपत्ताको दाह संस्कार सम्बन्धी कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। सांसद भीमकुमारी बुढा मगरले भोटेकोशी बाढ़ीमा फँसेका नागरिकको उद्धारमा ढिलाइ हुँदा सम्पर्कविहीन नागरिकको परिवारजनमा पीड़ा थपिएको बताउनुभयो। सांसद भरत बहादुर खड्काले डोटीको दिपायलबाट सरकारी कार्यालय अन्यत्र सारिँदा सरकारको लगानी खेर गएको भन्दै ती भवनको सदुपयोग गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद मंजू भूषालले विनाशकारी भोटेकोशी बाढ़ीमा हराइरहेका नागरिकको खोज उद्धार र परिवारमा पुनर्मिलनको लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई सुझाव दिनुभयो। सांसद मधुकुमार चौलागाईले भोटेकोशी बाढ़ी पीड़ितलाई तत्काल राहत र सुरक्षित स्थानमा पुनर्स्थापन गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद मदन कृष्ण श्रेष्ठले भोटेकोशी बाढ़ीको कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद मनमाया विश्वकर्माले निजामती सेवामा क्रियाशील ट्रेड युनियनका सम्पत्ति जफत गर्ने प्रक्रिया अविलम्ब रोक्न माग गर्नुभयो। सांसद बलावती शर्माले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो। सांसद मनिष खनालले जेएनजी पुस्ताको माग सम्बोधन गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड़ दिनुभयो। सांसद रचना खतिवड़ा खत्रीले जेएनजी आन्दोलनका शहीद र घाइते परिवारले कहिले न्याय पाउँछन् भनी प्रश्न गर्नुभयो। सांसद रजनी श्रेष्ठले जेएनजी आन्दोलनका शहीद र घाइते परिवार तथा झुटा मुद्दा लागेकाले कहिले न्याय पाउने जिज्ञासा राख्नुभयो। सांसद रीमा विश्वकर्माले जेएनजी आन्दोलनका क्रममा युवामाथि लगाइएको झुटा मुद्दा फिर्ता र बन्दी युवालाई तत्काल रिहा गर्न माग गर्नुभयो। सांसद रमेश परसाईले जेएनजी आन्दोलनमाथि दमन गर्नेमाथि कार्यवाही नहुँदा चौतर्फी प्रश्न उठिरहेको बताउनुभयो। सांसद वसुमाया तामाङले ग्यासको कृत्रिम अभाव हुँदा साना व्यवसायी मारमा परेको उल्लेख गर्दै तत्काल ग्यासको बिक्री वितरण सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद मोहनलाल आचार्यले बाढ़ीमा बेपत्ताको खोजी गर्न सरकारसँग अपील गर्नुभयो। सांसद मोहम्मद फिरदोस आलमले बाढ़ी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पीड़ितलाई उचित राहत दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद युवराज दुलालले बाढ़ीमा बेपत्ता सिन्धुपाल्चोकका 239 जनाको खोजी कार्य प्रभावकारी बनाउन माग गर्दै नदी तटीय बस्तीमा पूर्व चेतावनी प्रणाली जडान गर्न सुझाव दिनुभयो। सांसद रमेश कुमार सापकोटाले नेपाललाई सहानुभूति नभई जलवायु न्याय चाहिएको बताउनुभयो। सांसद यशोदा कुमारीले तराई मधेसमा विषालु सर्पको बिगबिगी बढ़ेको भन्दै तत्काल एन्टी स्नेक भेनम उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। सांसद देवीबहादुर बोगटीले अछाममा विद्युत विस्तारको लागि ठेक्का भएको पाँच वर्ष पुगे पनि ग्रामीण बस्तीमा विद्युतीकरणको योजना अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रत्नकुमारी थापाले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको खोज र उद्धारलाई थप तीव्र बनाउन माग गर्नुभयो। सांसद रंजित न्यौपानेले विपत्तिलाई अन्तर्राष्ट्रिय जगतमा स्पष्टसँग उठाएर जलवायु न्यायलाई जोरदार रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो। सांसद रमेश कुमार मल्लले राप्ती लोकमार्ग अन्तर्गत सल्यानको खारकोलामा गएको पहिरोमा परि त्रिवेणी गाउँपालिकाका युवा मदन पुनको निधन भएको जनाउँदै तत्काल सड़क स्तर उन्नति गरी नागरिकको जीवधनको सुरक्षा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरू राजन गौतम, राजीव खत्री, राधिका रम्तेल, राम लामा, रिंगला यादव, रीना उप्रेती, रूकेश रंजित, रुक्मिणी देवी कोइराला, रूबिना आचार्य, रेखा कुमारी यादव, रेणुका काउचा र माधव बहादुर थापाले जेएनजी आन्दोलनमा दमन गर्नेमाथि कार्यवाही तथा भोटेकोशी बाढ़ीमा निधन हुनुभएकामा श्रद्धांजलि व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य उपचार, विस्थापितलाई सुरक्षित स्थानमा पुनर्स्थापित गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलमिलाप कार्य बढ़ेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरल रूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षमा पछिसम्म इगो कायम नरहने स्पष्ट गर्नुभयो। उहाँले कानूनले मेलमिलाप गर्न निषेध गरिएका विषयमा मेलमिलाप नहुने बताउनुभयो। उक्त विधेयकमाथिको छलफलमा सांसदहरू अशोक कुमार चौधरी, पद्म कुमारी अर्याल, मोहम्मद फिरदोस आलम, माधव बहादुर थापा, कृष्णहरी बुढाथोकी, समीक्षा भाँसकोटा, सृजना श्रेष्ठ, पारसमणि गेलाल, प्रणव प्रसाद लिम्बु, विश्वराज पोखरेल, यज्ञमणि नेउपाने, रेणुका काउचा, बलावती शर्मा, नरेन्द्र कुमार केरूङ, शोभा खनाल, परशुराम तामाङ, प्रेमलाल चौधरी, पुष्पा कुमारी चौधरी, अप्सना बानो, रंजु नेउपाने, निराशा चौधरी डगौरा, मोहनलाल आचार्य, गजला समीम मिग्रानी, मधुकुमार चौलागाई, मनिष खनाल र ठाकुर सिंह थारूले भाग लिनुभयो। यसैगरी सांसदहरू ज्ञानु पौडेल, प्रेमबहादुर बयक, टुकाभद्र हमाल, गुरूप्रसाद बराल, सन्तोष सुब्बा, रत्नकुमारी थापा, हरिमोहन भण्डारी, हरिप्रसाद भूषाल, साजिदा खातुन सिद्दिकी, गणेश बहादुर विश्वकर्मा, इन्दिरा राणामगर, पवित्रा विकर र पुकार बमले छलफलमा भाग लिनुभएको थियो। सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढ़ाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताको आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नुभएको थियो। यस्तै मेलमिलापको ध्येय मुद्दा घटाउनु मात्र होइन न्यायपूर्ण समाजको स्थापना पनि गर्नुभएकोले विधेयकलाई त्यस अनुसार संशोधन गर्न सुझाव दिएको छ। छलफलमा भाग लिने सदस्यहरूले न्यायाधीशलाई मेलमिलापकर्ताको रूपमा काम लगाउँदा सम्मान हुन्छ कि अपमान हुन्छ भन्नेमा विमर्श गर्न आग्रह गर्नुभएको थियो। बैठकमा सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सो विधेयकमाथि अब संशोधनको सूचना दर्ता र सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ। मदिराको नियमन तथा नियन्त्रणमा संचार क्षेत्रको भूमिका प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। सिविन नेपालले बुधबार पोखरामा आयोजना गरेको मदिराको नियमन र नियन्त्रणमा संचार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले मदिराको उत्पादन, प्रयोग तथा वितरणको कारण बालबालिकामा पर्न सक्ने असर न्यूनीकरणको लागि संचार क्षेत्रले सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै सिविन नेपालका अध्यक्ष माधव प्रधानले सबै स्थानीय तहमा बाल कल्याण अधिकृत तोक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। बाल बालिकाका क्षेत्रमा प्रभावकारी काम गर्न तथा उनीहरूको अधिकार सुनिश्चित गर्न प्रत्येक पालिकामा बाल कल्याण अधिकृत आवश्यक रहेको उहाँको भनाइ थियो। सिविन नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले मदिरा सम्बन्धी कानूनी व्यवस्था, ऐन तथा नियम लगायतका विषयमा समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले मदिराको उत्पादन, प्रयोग र वितरण समग्र मानव विकास तथा सामाजिक विकाससँग जोड़िएको विषय भएको बताउनुभयो। मदिरा सम्बन्धी विषयमा नीति निर्माता तथा नियामक निकायसँग कार्यक्रम गर्दा अपेक्षाकृत प्रभावकारी हुन नसकेको उल्लेख गर्दै गौतमले संचारकर्मीलाई यस विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। संचार माध्यम मार्फत विषयको प्रभावकारी उठान र बहसले सकारात्मक परिणाम ल्याउन सक्ने उहाँको विश्वास थियो। त्यस्तै सिविन नेपालका कार्यक्रम व्यवस्थापक सागर भण्डारीले मदिराबाट हुने राजस्व संकलनलाई मात्र प्राथमिकतामा राख्न नहुने बताउनुभयो। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउन राज्य तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। मदिराको प्रयोगका कारण बालबालिकाको क्षेत्रमा ठूलो क्षति भइरहेको उहाँको दावी थियो। कार्यक्रमको सञ्चालन सिविन नेपाल कास्कीका जिल्ला संयोजक शंकर नेपालीले गर्नुभएको थियो। कार्यक्रममा पोखरामा क्रियाशील संचारकर्मीको सहभागिता रहेको थियो। गण्डकी प्रदेशमा क्रियाशील गैर सरकारी संघ संस्थाले विपद प्रभावितको राहत, उद्धार तथा पुननिर्माणको लागि 1,02,00,000 भन्दा बढ़ीको नगद तथा सामग्री सहयोग गरेका छन्। सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको आह्वानपछि गैर सरकारी संस्थाबाट उक्त सहयोग जुटेको हो। मन्त्रालयले आज पोखरामा आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सचिव डाक्टर शेष नारायण पौडेलले गैर सरकारी संस्थाबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्दै सहयोग अभियान निरन्तर जारी रहेको बताउनु भएको छ। उहाँका अनुसार गण्डकी प्रदेशमा क्रियाशील संघ संस्थाले नगद तथा सामग्री मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन्। उहाँले प्रदेशमा क्रियाशील संघ संस्थाले विपद राहत तथा उद्धारमा गरेको सहयोगको विवरण हरेक दिन अद्यावधि गरी सार्वजनिक गरिने जानकारी दिनुभएको छ। मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय दिवस 2083 र बाल दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। भदौ 20 गते मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय दिवस र भदौ 29 गते बाल दिवस परेको छ। यस वर्ष मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय दिवसको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्रिय निर्माणमा एकबद्धता रहेको मन्त्रालयका सचिव पौडेलले बताउनु भएको छ। मन्त्रालयका सचिव पौडेलले दुईवटा कार्यक्रमलाई रचनात्मक ढंगले संयोजन गरी विपद राहतमा समेत सहयोग जुटाउने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको बताउनुभयो। विपदका समयमा विशेष गरी महिला तथा बालबालिकामाथि पर्न सक्ने समस्या र उनीहरूको संरक्षणका उपायबारे प्रदेश प्रहरीकारले गण्डकीबाट प्रस्तुति गरिएको उहाँले जानकारी दिनुभयो। गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहाड़ीका अनुसार हालसम्म करिब 15 लाख नगद संकलन भएको छ भने करिब 87 लाख बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। उहाँले सहयोग अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ। कार्यक्रममा प्रदेश प्रहरीकारले गण्डकीका प्रहरी निरीक्षक गोविन्द सुवेदी र मन्त्रालयकी महिला विकास अधिकारी देवी शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले विपदमा महिला र बालबालिका संरक्षण र सरकारवालाको भूमिका तथा सामाजिक विकास मन्त्रालयका नीति कार्यक्रम तथा बजेट र गैर सरकारी संस्थासँगको समन्वयका विषयमा प्रस्तुति राख्नु भएको थियो। सो प्रस्तुतिमाथि सहभागी सहित छलफल गरियो। कार्यक्रममा बोल्दै कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विपदबाट सुरक्षित रहन परिवार स्तरमै पूर्व योजना बनाउन सुझाव दिनुभयो। उहाँले विपदको बेला सही सूचना मात्रै आदान प्रदान गर्न आग्रह गर्दै गलत सूचनाको कारण समस्या थप जटिल बन्न सक्ने बताउनुभयो। सामाजिक विकास महाशाखा प्रमुख दिवेन्द्र परियारले स्वागत गरेको कार्यक्रम महिला विकास अधिकृत विष्णु कुमारी चापागाईले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीको समन्वयमा भएको हो। पोखरा महानगरपालिका 5 पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा 2,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको 8 औं दिन बुधबार मात्रै 40,74,000 रूपियाँ संकलन भएको आयोजकले जानकारी दिएका छन्। महायज्ञ बिहिबार दिउँसो 3 बजे समापन गर्ने तयारी गरिएको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढ़िरहेको छ। बुधबार महायज्ञमा तालबराई आरती सेवा समितिले आरती प्रस्तुत गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती र लक्ष्यदीप प्रज्वलन समेत गरिएको थियो। धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा महायज्ञ अघि बढ़ेपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको उहाँको भनाइ छ। पोखरा 5 का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरू महायज्ञमा सहभागी भइरहेका छन्। धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको समिति सचिव लक्ष्मण कोइरालाले बताउनु भएको छ। उहाँका अनुसार महायज्ञ आयोजकको लक्ष्य अनुसार नै सफल भएको छ। पर्स्याङ बंगैचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिव पराजुलीका अनुसार महायज्ञबाट संकलित रकममध्ये केही हिस्सा हालैको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। मन्दिर पुननिर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढ़िरहेको उहाँले बताउनु भएको छ। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले श्रीमद भागवत कथा वाचन गरिरहनु भएको छ। भक्तजन कथा श्रवणसँगै भजन कीर्तन, देवलीला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणमा खर्च गरिनेछ। नयाँ मन्दिर आगामी महाशिवरात्रिमा उद्घाटन गर्ने गरी तयारी गरिएको छ। 4 ढोका र पञ्चमुखी शिवलिंग सहित आकर्षक शिवालयका रूपमा मन्दिर पुननिर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्ति तथा कल्याणको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अगाडि मन्दिर स्थापना गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
6: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59-321, 061-581-871।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू:
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162-590-163।
11: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BVA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस्,
10: www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9813559928 विजिट www.landmarknepal.com
14: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
15: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
16: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
15: उपचार हुने समस्याहरू
16: हृदयघात
15: हाई ब्लड प्रेसर
16: हार्ट फेल
15: छातीको दुखाई तथा थकान
16: मुटुको भल्भमा समस्या
15: मुटुको बाथ रोग
16: हाई ट्राइग्लिसेराइडिटिजी
15: मुटुको धड्कनमा अनियमितता
16: हाई कोलेस्ट्रोल
15: पेसमेकर राखेको वा राख्नु पर्ने
16: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
15: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
17: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
15: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
16: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587226 553834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। होटल सम पोखरा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2 लाख रूपियाँ, बाह्रै हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10 लाख रूपियाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो। संघ अन्तर्गतका होटलबाट यसअघि स्वतस्फूर्त रूपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम 40 लाख रूपियाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ। सहयोग आउने क्रम निरन्तर रहेको जानकारी दिँदै अध्यक्ष सुवेदीले भविष्यमा पनि यो क्रम जारी रहने बताउनुभएको छ। सो अवसरमा परिजय गुरूङले विपदमा परेकालाई राहत कोष मार्फत संघ लगायतका होटल र संस्थाले गरेको सहयोगको सराहना गर्नुभयो। तपाईहरूले मन फुकाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ। उहाँले भन्नुभएको छ, राहत कोषमा हाल 11,98,97,00,000 रूपियाँ मौजदात रहेको सरकारले जनाएको छ। लगातार 4 कार्यदिन बढ़ेको शेयर बजार आज दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 15.43 अंकले घटेर 2,545.40 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 192 कम्पनीको शेयर घटेकोमा 74 बढ़ेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड भएको छैन। आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर 15% घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3,83 करोड़को कारोबार भएकोमा आज 352 कम्पनीको 1,09,00,000 4,19 करोड़ रूपियाँमा किनबेच भएको छ। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा धेरै हिमनदी तथा हिमतालको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 सञ्चालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। सन् 1994 पुनाच मत्सु नदीमा आएको बाढ़ीको कारण 21 जनाले ज्यान गुमाएका थिए। भूटानमा रहेका तालमध्ये 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्र संघीय महासभाका नवनिर्वाचित सदस्य खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व, विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सिर्जना गरेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ रहेको छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना, रूपान्तरण, व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ तय गरिएको छ। नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह चरणका खेल सकिएसँगै नेपाल समूह एकको विजेता हुँदै सेमी फाइनलमा पुगेको हो। नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यस अगाडि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। त्यस्तै समूह एबाट हङकङ चाइना उपविजेता हुँदै सेमी फाइनलमा पुगेको छ। त्यसै गरी समूह बीबाट यूएई समूह विजेता हुँदै सेमी फाइनलमा पुगेको छ भने ओमान उपविजेता हुँदै सेमी फाइनलमा पुगेको छ। अब नेपालले सेमी फाइनलमा ओमानसँग खेल्नेछ भने हङकङ चाइनाले यूएईसँग खेल्नेछ। सेमी फाइनलका खेल बिहिबार हुनेछन्। एसीसी प्रिमियर कपको फाइनल भने शनिबार हुँदैछ। काठमाडौँमा जारी नेपाल भलिबल लीग एनबीएल अन्तर्गत आज भएको पहिलो खेलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्स किङ्सले 3-0 सोझो सेटमा जित हात पारेको छ। केटीआर समूहद्वारा आयोजित प्रतियोगिताको चौथो खेलमा पहिलो सेटबाट नै अन्नपूर्ण स्पाइकर्स खप्तड विरूद्ध हाबी हुँदै पहिलो सेट 25-15 जित निकाल्यो। त्यस्तै दोस्रो सेटमा समेत समान 25-15 जित निकाल्दा तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो। तेस्रो सेट अन्नपूर्णले 29-27 आफ्नो पक्षमा पार्यो। अन्नपूर्णले आफूले खेलेको 4 खेलमध्ये 3 जित र 1 हार बिहोरेको छ। त्यस्तै खप्तड फाल्कन्स आफ्ना 4 खेल गुमाएको छ। जारी प्रतियोगितामा 6 टोलीको सहभागिता छ। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो। भदौ 27 गतेसम्म सञ्चालन हुने लीगमा 6 टोलीले एकअर्का विरूद्ध एकपटक खेल्नेछन्। लीग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशको लागि निर्णायक खेल खेल्नेछन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।
प्रतिनिधि सभा बैठकमा भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़ गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,00,000,000 भन्दा बढ़ी सहयोग सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन बिहिबार समापन हुँदै भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने एनबीएलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्सको 3-0 सहज जित अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस् हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0160 590 162 590 163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्जर पेंट।

0: 王变革春都房
1: 卢卡托皮刀过都你听没呀啦
2: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031 97-150-01031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-277।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ?
5: 89-277।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन।

0: अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185686536, मोबाइल 9856600536।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000230।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
0: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला यार, आजको पास त उतै होला यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9461408082।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256537526।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 0615781162।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै

0: ठाउँमा
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छड्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू,
4: हृदयघात,
0: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: विदेश जानु पूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार
1: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार साँझ यसै समय तपाईँले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौ। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौ। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लही लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौ। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ, इजरायलले 1,464 जना कामदार माग गरेको छ। अब यो खबर कार्यक्रमको शुरूआतमा, नेपाल सरकार र इजरायल सरकार बीच भएको द्विपक्षीय श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन सहायक केन्द्र लङ टर्म केयर सेन्टरमा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै कुल 1,464 जना नेपाली कामदारका लागि दरखास्त खुल्ला गरेको हो, जसमा 1,132 महिला र 332 पुरूष रहेका छन्। छनौट भएका उम्मेद्वारले मासिक 5,881 इजरायली मुद्रा एनआईएस न्यूनतम पारिश्रमिक पाउनेछन्। यो अवसरका लागि 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनु कम्तीमा 1.5 मिटर उचाइ र 45 केजी तौल भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। शैक्षिक योग्यताको हकमा 10 कक्षा उत्तीर्ण गरी कम्तीमा 15 महिनाको एएनएम वा सीएमए अध्ययन पूरा गरेको वा प्लस टू उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा 3 महिनाको केयर गिभर तालिम सम्बन्धी अनुभव लिएको हुनुपर्नेछ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको 21 दिनभित्र विभागको अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्नेछ। यस प्रक्रियामा यसअघि इजरायल नगएका र परिवारका सदस्य बाबु आमा पति पत्नी छोरा वा छोरी इजरायलमा कार्यरत नभएका व्यक्तिहरू मात्र योग्य हुनेछन्। आवेदन स्वीकृत भएका उम्मेद्वारहरूको अंग्रेजी भाषाको परीक्षा लिनेछ भने अन्तिम छनौट इजरायलको पिवाले गोला प्रथा मार्फत गर्ने विभागले जनाएको छ। यो रहेको थियो इजरायलले कामदार मागेको छ केयर गिभरको लागि 1,464 जनाले अवसर पाउनेछन्। तपाईँ केयर गिभर सम्बन्धी तालिम लिएर बस्नु भएको छ भने पक्कै पनि तपाईँले यो लङ टर्म केयर सेन्टरका लागि कामदारहरू मागिरहेको छ इजरायलले, तपाईँले त्यहाँ काम गर्न जान सक्नुहुनेछ। यदि तपाईँ प्रोसेसिङ गर्दै हुनुहुन्छ, सिप सिकेर बस्नु भएको छ, केयर गिभर सम्बन्धी तालिम लिएर बस्नु भएको छ भने तपाईँका लागि पनि यो अवसर हुन सक्छ। त्यसै गरी अब अर्को खबर रहेको छ, मलेसिया रोजगारीमा सिन्डिकेट खड़ा गर्न खोजिएको भन्दै व्यवसायीले रवि लामिछानेलाई गुहारेका छन्। यो प्रसंग यहाँको लागि, नेपाल वैदेशिक रोजगार व्यवसाय संघको प्रतिनिधि मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा सीमित स्वायत्त संस्थाहरूलाई मात्र समावेश गरी सिन्डिकेट खड़ा गर्न खोजिएको भन्दै लामिछानेको ध्यानाकर्षण गराएको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सभापति लामिछानेसँग भेट गरी वैदेशिक रोजगार क्षेत्रको नीतिगत र सुधार, मलेसिया रोजगारीमा देखिन थालेको एकाधिकार बारे छलफल गरेको हो। भेटका क्रममा व्यवसायीहरूले विशेष गरी नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रमिक भर्ना प्रक्रियामा FWCFS मार्फत सीमित 25 मात्र वैदेशिक रोजगारी व्यवसायी संस्थालाई समेटेर अन्य व्यवसायीलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास गरिएको भन्दै कड़ा आपत्ति जनाएका हुन्। संघले यस व्यवस्थाको आधिकारिकता, छनौटको मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। व्यवसायहरूको गुनासो सुनेपछि रासपा सभापति लामिछानेले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताइएको छ। उनले मलेसिया रोजगारीमा सीमित संस्थालाई मात्र छनौट गरिएको विषयको निष्पक्ष छानबिन गरी दोषी देखिएका सम्बन्धित व्यक्ति वा संस्थामाथि हदैसम्मको कानूनी कार्यवाही अघि बढ़ाउने आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। संघका प्रतिनिधिहरूले वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा र सीमित समूहको प्रभाव स्थापित हुने कुनै पनि प्रयासले श्रमिक, व्यवसायी तथा दुई देश बीचको श्रम सम्बन्धमै नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका थिए। त्यसै गरी अर्को खबर रहेको छ, वैदेशिक रोजगार व्यवसायी संघद्वारा बाढ़ी पहिरो प्रभावितका लागि 1,50,00,000 रूपियाँ राहत सहयोग गरेको छ। यो प्रसंग पनि अबको क्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बाढ़ी पहिरो प्रभावितका लागि 1,50,00,000 रूपियाँ राहत सहयोग गरेको छ। संघले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई 1,50,00,000 रूपियाँको राहत सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। संघकी कोषाध्यक्ष तथा सामाजिक उत्तरदायित्व संयोजक धनमाया सिंझालीका अनुसार विपदबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग संकलन गरिएको हो। संघले थप राहत सहयोगका लागि विभिन्न क्षेत्रबाट अनुरोधहरू प्राप्त भइरहेको जनाएको छ। संकलित बाँकी रकमलाई पूर्ण पारदर्शिताका साथ आवश्यकताको प्राथमिकता निर्धारण गरी थप राहत वितरणमा प्रयोग गर्ने संघले जनाएको छ। त्यस्तै आवश्यकता अनुसार राहतका लागि आवश्यक जिन्सी सामग्री समेत उपलब्ध गराइने संघले जनाएको छ। त्यसै गरी अर्को खबर आएको छ, एक वर्षमा मध्य प्रदेशबाट वैदेशिक रोजगारीमा गएका 144 युवकको मृत्यु भएको छ। अब यो खबर तपाईका लागि। गत एक वर्षमा मध्य प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट 144 युवाहरूले ज्यान गुमाएका छन्। त्यस वर्ष 1,79,039 वैदेशिक रोजगारीमा गएका थिए। सुरक्षित आप्रवासन सामीले मध्य प्रदेशको जनकपुरमा आयोजना गरेको समीक्षा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिएका हुन्। धनुषाबाट 38,553, महोत्तरीबाट 28,229, सर्लाईबाट 23,273, सिराहाबाट 30,211, सप्तरीबाट 20,559, बाह्रबाट 15,555, रौतहटबाट 14,682 र पर्साबाट 7,970 जना वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या सर्लाईबाट 1,399, बाह्रबाट 1,088, रौतहटबाट 555, पर्साबाट 388, महोत्तरीबाट 447, धनुषाबाट 413, सप्तरीबाट 269 र सिराहाबाट 304 जना रहेका छन्। यसै गरी सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासनी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको संख्यामा कुल 63,140 रहेका छन्। जसमध्ये 57,225 पुरूष र 5,914 महिला र एकजना अन्य लैंगिक समूहका व्यक्ति रहेका छन्। श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नवीन कुमार शर्माले गत आर्थिक वर्ष 2082-83 675 समस्या समाधान गरिएको बताएका छन्। उनले 159 पीड़ितलाई पीड़कबाट ₹22,178,403 रूपियाँ फिर्ता गरिएको पनि जानकारी दिएका छन्। मलेसियाको FWCMES प्रणालीबाट सूचीकृत 25 मेन पावर बाहिरिने भन्ने यो खबर पनि म तपाईँको लागि राख्न गइरहेको छु। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन म्यानेजमेन्ट सिस्टम FWCMESमा सूचीकृत भएका नेपालका 25 मेन पावर कम्पनीले उक्त प्रणालीबाट बाहिरिने भएका छन्। सोमबार युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा ती 25 मेन पावरले नाम तत्काल हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। विवाद बढ़दै गएपछि र चौतर्फी दबाव सिर्जना भएपछि सूचीकृत भएका 25 कम्पनीहरू आफै पनि नाम फिर्ता लिन सहमत भएका छन्। छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रालयमा भएको द्विपक्षीय छलफलपछि व्यवसायीहरू सामूहिक रूपमा उक्त प्रणालीबाट बाहिरिने प्रतिबद्धता जनाएका हुन्। र कार्यक्रमको अन्तिममा म एउटा प्रसंग जोड्न गइरहेको छु। वैदेशिक रोजगारीबाट बिरामी भएर फर्किँदा 15 लाख स्वाहा पारेका उनी स्वदेशमै 5,000 को लगानीले जीवनस्तर उकास्दै गइरहेका छन्। यो प्रेरणादायी एउटा घटना एउटा प्रसंग म तपाईँका लागि राख्न गइरहेको छु। उदयपुर गाईघाट 3 स्थायी घर भएका 36 वर्षीय विजय गुप्ताले जनकपुरको ऐतिहासिक रंगभूमि 12 बिघा मैदानमा चना चटपटे पसल शुरू गरेको 5 वर्ष भयो। यही पेसाबाट आर्जन भएको रकमले उनको जीवन यापन चलेको मात्र होइन, 2 छोराछोरीलाई जनकपुरकै राम्रो बोर्डिङ स्कूलमा पढाउँदै आएका छन्। गाउँका युवाहरू विदेश पलायन भइरहेको परिस्थितिमा गुप्ता पनि शुरूमा वैदेशिक रोजगारीमै गएका थिए। साउदी अरब र मलेसिया गरी 7 वर्ष वैदेशिक रोजगारीमा रहेका उनले पैसा नकमाएका होइनन्, तर कमाएको रकम भन्दा बढी आफ्नो उपचारमा खर्च गर्नु परेपछि उनी आर्थिक रूपमा नराम्ररी थला परेका हुन्। बिरामी भएर उनी 6 वर्ष अघि नेपाल फर्किएका थिए। अल्सरको समस्याका कारण उनले पटक पटक गरी उपचारमा करिब 15 लाख रूपियाँ खर्च गरे। 7 वर्षसम्म वैदेशिक रोजगारीमा रहँदा 8-10 लाख रूपियाँ त कमाएको थिए उनले, तर बिरामी भएपछि उपचारमै 15 लाख जति उनको खर्च भयो। कमाएको पैसाले उपचार गर्न नपुगेपछि ऋण लिनु परेको उनले बताएका छन्। 4-5 लाख रूपियाँ ऋणको भारी बोकेर उपचार गराएपछि गुप्ता निको त भए, तर त्यसपछि घर परिवारको खर्च कसरी धान्ने भन्ने अर्को चिन्ताले उनलाई पिरोल्न थाल्यो। विदेशमा हुँदा उद्योगमा काम गर्ने ओभरटाइम समेत गरी 12-14 घण्टा काम गर्नुपर्थ्यो। उनले भने खानपिनको समय पनि मिलेन, बिरामी भयो। 3-4 पटक ठूलो शल्यक्रिया भएपछि उनी जीवित रहन सफल भएको उनको भनाइ छ। बिरामी भएर मृत्युसँग पौठे जोरी खेलिरहँदा परिवारको ठूलो चिन्ता लागेको उनले सुनाए। मेरै कारण यो संसारमा आँखा खोलेका 2 अभूत बच्चाका साथै मेरै भर परेका श्रीमती र बुवा आमाको ठूलो चिन्ता लागिरहन्थ्यो, उनले भनेका छन्। मलाई केही भइहालेमा उनीहरूको भविष्य के होला भन्ने चिन्तामा बस्ने गर्थे। धन्य भगवान दाइना हुनुभयो र बाँच्न सफल भए। रोगबाट मुक्त भएपछि आफू शारीरिक मानसिक र आर्थिक रूपमा पनि विदेश जान सक्ने अवस्थामा नरहेको उनले सुनाएका छन्। कमाएको पैसाले उपचार गर्न नपुगेर ऋण लिनु परेको थियो उनले भने, त्यही ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो। विदेश जान थप 2-2.5 लाख रूपियाँ ऋण चाहिन्थ्यो। त्यसमा पनि भर्खरै रोगबाट मुक्त भएको कारण वैदेशिक रोजगारीमा जाँदा फेरि रोग बल्झिने हो कि भन्ने आशंका पनि थियो। त्यसपछि शुरू भयो उनको चटपटे व्यापार। 5,000 रूपियाँ जति लगानी गरेर उनले जनकपुरमा चटपटे व्यवसाय शुरू गरे। 12 बिघा मैदानको उत्तरपट्टि कुनामा उनले ठेला राखेर चटपटे व्यवसाय गर्दै आएका छन्। दैनिक बिहान 8 बजे ठेला लिएर उनले 9 बजेसम्म ठेला राख्ने ठाउँ वरिपरि सरसफाई गरेर चटपटेका लागि आवश्यक सामग्री तयार पार्छन्। 9 बजेबाट उनको व्यापार शुरू हुन्छ। अन्यत्र चटपटे खानेहरूलाई कुर्सीको व्यवस्था नहुँदा उठेरै खानुपर्ने बाध्यता भएकाले आफूहरूले आउने ग्राहकलाई अप्ठ्यारो नहोस् भनेर बस्ने व्यवस्था पनि मिलाएको उनी बताउँछन्। गोत्वाले ठेला राख्ने ठाउँ नजिकै जनकपुरकै प्रख्यात संकट मोचन मन्दिर छ। यो मन्दिर दर्शन गर्न बिहानदेखि बेलुकासम्म दर्शनार्थी एवं युवा युवतीको भीड लाग्ने गर्छ। त्यसमा पनि शनिबार र मंगलबार त यो मन्दिरमा श्रद्धालुको भीड ठूलो लाग्ने गर्छ। मन्दिर दर्शन गर्न आउने अधिकांश श्रद्धालु पूजापाठ गरिसकेपछि उनको ठेलामा चटपट खान पुग्ने गर्छन्। शनिबार र मंगलबार 8-10 हजार रूपियाँको व्यापार हुने गरेको उनी बताउँछन्। अन्य दिनमा पनि 4-5 हजार रूपियाँको व्यापार हुने उनले बताएका छन्। सरदर दैनिक 2,000 रूपियाँ बचत हुने गुप्ता बताउँछन्। अहिले यतिको आमदानी स्वदेशमै हुँदा उनलाई पहिला आफू व्यर्थै विदेश गए भन्ने लाग्छ। त्यति बेला अल्लाहले छिटो थिए, साथीभाइको लहीलहीमा लागेर विदेश गयो, भोग्नुसम्मको दुःख भोगियो, अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् गुप्ता। यो प्रसंग मैले तपाईँका लागि आजको वैदेशिक रोजगारमा जोडे, किनभने वैदेशिक रोजगार हामीले सोचे जस्तो सजिलो पनि छैन, त्यहाँ गएर राम्रै हुन्छ भन्ने पनि छैन। जसरी उनले कमाइरहेका थिए, कमाएको भन्दा बढी आफ्नो स्वास्थ्य उपचारमा खर्च गर्नु परेपछि उनी नेपालमै फर्केर व्यवसाय शुरू गरेका छन्। सकेसम्म आफ्नो देशमा रहेर व्यवसाय गर्न सक्नुभयो भने त्यो ठूलो हुनेछ। यदि सक्नु भएन, तपाईँ विदेश जान लागिरहनु भएको छ भने विदेश जाँदा सम्पूर्ण कुराहरू राम्रोसँग विचार गरेर जानुहोला, आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। यदि भन्दै आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता कार्यक्रम वैदेशिक रोजगारमा यहाँको साथमा पुनः जोडिनेछौ। आजको लागि कार्यक्रम वैदेशिक रोजगारको यो समय सकिने लागेको छ। प्रविधि संयोजनमा साथ दिनुहुने प्राविधिक मित्र आर्यन सँगै म कार्यक्रम प्रस्तुता रमेश बाबुलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98-434-32-29।
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
6: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ
6: वर्ज पेन।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाई कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162-590-163।
11: रेडियो अन्नपूर्णा 93.4।
12: चले

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-98-028-50-701 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जससे सम्बन्ध गाँस ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0161-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ
13: 93.4 OSR Digital, entertaining the nation.

0: कति नै त्यो कालो कोठी वालीले बताउनु भएको
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेंस
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटल

0: मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
0: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-9972-77।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9850-31412 9864-6788
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला रातिको 8 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
8: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: रंग बहार, रंग बहार।
10: वर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
9: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65-inch को स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: वर्जर पेन्ट।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
12: हेलो,
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
16: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार हुने समस्याहरू
16: हृदयघात,
15: हाई ब्लड प्रेसर,
16: हार्ट फेल,
15: छातीको दुखाई तथा थकान,
16: मुटुको भल्कमा समस्या,
15: मुटुको बाथ रोग,
16: हाई ट्राइग्लिसेराइडिटिजी,
15: मुटुको धड्कनमा अनियमितता,
16: हाई कोलेस्ट्रोल,
15: पेसमेकर राखेको वा राख्नु पर्ने,
16: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
15: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
17: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
15: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
16: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
18: रेडियो अन्नपूर्ण 93.4।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
0: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97-150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01185685536, मोबाइल 9856000536।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: रंग बहार, रंग बहार।
10: बजट सँगै उपहारै उपहार।
9: अफरमा यामाहा रेजियर
10: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: वर्जर पेन्स
11: रेडियो अन्नपूर्ण 93.4

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: रेडियो अन्नपूर्ण 93.4।

0: आज कार्यक्रममा बाढीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
1: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
2: नुहाउने ठाउँै छैन, मिङतिर अन्तै गएर नुहाउनुपर्छ।
3: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन, पानीको पनि अलिकति समस्या छ।
0: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण, अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लीड इभान हबिंगरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रूथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफार्म र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामी छानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
1: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन, विपदले फुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
0: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
1: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै

0: नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
0: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
2: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
3: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन, यहाँ चाहिँ अहिले पानीको एकदम खाँचो छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा फोल्ड गरेर राखेको छ, त्यो पानी चलेर छ, पोर्चे व्यवस्था पनि भएको छैन।
2: होल्डिङ सेन्टरमा पानीको अभाव, भीडभाड, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
4: नुहाउने ठाउँै छैन मेनतिर, हामी त अन्तै गएर बाहिर बाहिर गएर नुहाउनु पर्छ। अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग कोचेर बसेका छन्। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
2: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
5: अलिकति केही समस्या पके पनि यहाँ वारी भन्दा पारी छ, NI-70 मार्फत हामी 3,000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ। अब छिटो नै समस्या समाधान हुन्छ।
2: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, BBC नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
6: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएको होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सीमितहरू अहिलेसम्म बन्न सकेको छैन। राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
7: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
6: सबै तहको बजेटहरू प्रयोग गरियो भन्ने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभिजन गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनर्स्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा विरोधी र राजनीतिक नेतृत्वलाई आरोप लगाइदिने भने नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम चाहिँ थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ जसले जनताको जीवन स्तर उकास्छ त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता पुगिन जाने भने। त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
7: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
6: यो जुन अहिले क्षेत्रमा तहस नहस एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हो चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीका अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौँ निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब झन्डै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो, यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि बिस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँड्ने हो, तर यो सबै सरकारको आमदानी नै भएपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो। त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ, यसले गर्दाखेरि एक वर्ष त संरचना राहत वितरण पुनर्स्थापना र निजी क्षेत्रलाई मोटिभेसन गर्ने नै जान्छ।
7: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
6: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुतिको नै सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्धक लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
8: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब ठिकै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
1: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
8: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभन सुन हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन बोल्न पाउँछौ, मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु दाई भनेर असारलाई बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेर जाँदाखेरि दबाउँदाखेरि त्यो विशेष बोलायो।
1: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
11: Check.
12: यति बेला रातिको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडीएम राख्ने समय। 93.4

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 1369 पुग्यो। 13,000 उद्धार, 587 विदेशी सहित 5,132 जना अझै बेपत्ता। प्रतिनिधि सभा बैठकमा भोटेकसी बाढ़ीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव। होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण। सर्वोच्चबाट आधिकारिकता नदिन गगन समूहबाट षड्यन्त्र हुन थालेको देउबाको जिकिर। सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास। मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़। गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,02,00,000 भन्दा बढ़ी सहयोग। सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने। सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन बिहिबार समापन हुँदै। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयर्कमा शुरू। र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने। एनबीएलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्ट्राइकर्सको 3-0 सहज जित। रसुवा लगायत अन्य जिल्लामा गएको विनाशकारी बाढ़ीको कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार हजारौं मानिस सजीव बेपत्ता रहेका छन् भने वृहत रूपमा खोज तथा उद्धार कार्य जारी छ। प्राधिकरणले बुधबार साँझसम्मको जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रहरूबाट प्राप्त विवरणको आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी चितवनमा 363 जनाको शव फेला परेको छ। त्यसै गरी नवलपरासी पूर्वमा 227, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 174, गोर्खामा 75, धादिङमा 70 र तनहुँमा 38 जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौँमा थप 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 5,132 जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा 587 जना विदेशी नागरिक समेत रहेका छन्। रसुवा र नुवाकोटमा स्थानीय नागरिकका साथै अन्य जिल्लाबाट आएका नागरिक, सरकारी कर्मचारी, सुरक्षाकर्मी र वित्तीय संस्थाका कर्मचारीहरू ठूलो संख्यामा सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट हालसम्म 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राख्न 37 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। हाल नुवाकोटको होल्डिङ सेन्टरमा 2,694, रसुवामा 634 र धादिङमा 263 जना आश्रित छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। यसबाहेक नेपाली सेनाको स्वास्थ्य शिविरबाट 3,535 र सशस्त्र प्रहरीको शिविरबाट 3,606 जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको छ। विपद व्यवस्थापन खोज तथा उद्धारको लागि देशभरबाट कुल 21,185 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्, जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू अहोरात्र खटिएका छन्। त्यसै गरी सड़क सञ्जाल टुटेका स्थानमा हवाई मार्गबाट उद्धार र राहत वितरणलाई तीव्रता दिइएको छ। हालसम्म कुल 1,348 हवाई उडान भइसकेका छन्। आज मात्रै 84 उडान भएका छन्। सांसदहरूले भोटेकोसी बाढ़ीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले यही भदौ 10 गतेको बाढ़ीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद विदुषी राणाले रसुवा विपद हिमालय क्षेत्रले दिएको पूर्व चेतावनी भएको जनाउँदै हिमनदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तर्देशीय सूचना आदान प्रदान र विपद अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो। सांसद विना गुरूङले भोटेकोसी विपदले जनजनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्याएको भन्दै बाढ़ी पहिरोबाट घरबार विहीन भएका नागरिकलाई तत्काल पुनर्स्थापित गर्न तथा पर्यटन व्यवसायलाई विशेष राहत दिन माग गर्नुभयो। सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गको रूपमा रहेको कान्ति लोकपथको नियमित मरमत सम्भार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बुद्धिप्रसाद पन्तले जेएनजी युवाले देखिएको सपना सम्बोधन गर्नुपर्नेमा जोड़ दिँदै आन्दोलनमा सहभागी युवालाई झुटामुद्दा लगाइएकोमा आपत्ति जनाउनुभयो। सांसद भरत कुमार स्वार र भरत प्रसाद पराजुलीले भोटेपछि बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजबिनलाई तीव्र बनाउन तथा बेपत्ताको दाह संस्कार सम्बन्धी कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। सांसद भीमकुमारी बुढामगरले भोटेपछि बाढ़ीमा फँसेका नागरिकको उद्धारमा ढिलाइ हुँदा सम्पर्कविहीन नागरिकका परिवारजनमा पीड़ा थपिएको बताउनुभयो। सांसद भरतबहादुर खड्गाली ड्यूटीको दिपायलबाट सरकारी कार्यालय अन्यत्र सानिँदा सरकारको लगानी खेर गएको भन्दै ती भवनको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मंजु भूषालले विनाशकारी भोटेपछि बाढ़ीमा हराइरहेका नागरिकको खोज उद्धार र परिवारमा पुनर्मिलनको लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई सुझाव दिनुभयो। सांसद मधुकुमार चौलागाईले भोटेपछि बाढ़ी पीड़ितलाई तत्काल राहत र सुरक्षित स्थानमा पुनर्स्थापना गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मदन कृष्ण श्रेष्ठले भोटेपछि बाढ़ीको कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद मनमाया विश्वकर्माले निजामती सेवामा क्रियाशील ट्रेड युनियनका सम्पत्ति जफत गर्ने प्रक्रिया अवलम्ब रोक्न माग गर्नुभयो। सांसद बलावती शर्माले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो। सांसद मनिष खनालले जेएनजी पुस्ताको माग सम्बोधन गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड़ दिनुभयो। सांसद रचना खतिवड़ा खत्रीले जेएनजी आन्दोलनका शहीद र घाइते परिवारले कहिले न्याय पाउँछन् भनी प्रश्न गर्नुभयो। सांसद रजनी श्रेष्ठले जेएनजी आन्दोलनका शहीद र घाइते परिवार तथा झुटा मुद्दा लागेकाले कहिले न्याय पाउने जिज्ञासा राख्नुभयो। सांसद रीमा विश्वकर्माले जेएनजी आन्दोलनका क्रममा युवामाथि लगाइएको झुटा मुद्दा फिर्ता र बन्दी युवालाई तत्काल रिहा गर्न माग गर्नुभयो। सांसद रमेश परसाईले जेएनजी आन्दोलनमाथि दमन गर्नेमाथि कार्यवाही नहुँदा चौतर्फी प्रश्न उठिरहेको बताउनुभयो। सांसद वसुमाया तामाङले ग्यासको कृतिमा अभाव हुँदा साना व्यवसायी मारमा परेको उल्लेख गर्दै तत्काल ग्यासको बिक्री वितरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मोहनलाल आचार्यले बाढ़ीमा बेपत्ताको खोजी गर्न सरकारसँग अपील गर्नुभयो। सांसद मोहम्मद फिरदोस आलमले बाढ़ी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पीड़ितलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद युवराज दुलालले बाढ़ीमा बेपत्ता सिन्धुपाल्चोकका 239 जनाको खोजी कार्य प्रभावकारी बनाउन माग गर्दै नदी तटीय बस्तीमा पूर्व चेतावनी प्रणाली जडान गर्न सुझाव दिनुभयो। सांसद रमेश कुमार सापकोटाले नेपाललाई सहानुभूति नभई जलवायु न्याय चाहिएको बताउनुभयो। सांसद यशोदा कुमारीले तराई मधेसमा विषालु सर्पको बिगबिगी बढ़ेको भन्दै तत्काल एन्टी स्नेक भेनम उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। सांसद यज्ञबहादुर बोगटीले अछाममा विद्युत विस्तारका लागि ठेक्का भएको 5 वर्ष पुगे भने ग्रामीण बस्तीमा विद्युतीकरणको योजना अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रत्नकुमारी थापाले भोटेपछि बाढ़ीमा बेपत्ता भएकाको खोज र उद्धारलाई थप तीव्र बनाउन माग गर्नुभयो। सांसद रंजु देउपानेले विपत्तिलाई अन्तर्राष्ट्रिय जगतमा स्पष्टसँग उठाएर जलवायु न्यायलाई जोड़दार रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो। सांसद रमेश कुमार मल्लले राप्ती लोकमार्ग अन्तर्गत सल्यानको खारकोलामा गएको पहिरोमा परि त्रिवेणी गाउँपालिकाका युवा मदनपुनको निधन भएको जनाउँदै तत्काल सड़क स्तर उन्नति गरी नागरिकको जीवदनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरू राजन गौतम, राजीव खत्री, राधिका रम्तेल, राम लामा, रिंगला यादव, रीना उप्रेती, रूकेश रंजित, रूकमिणी देवी कोइराला, रूबिना आचार्य, रेखा कुमारी यादव, रेणुका काउचा र माधव बहादुर थापाले जेएनजी आन्दोलनमा दमन गर्नेमाथि कार्यवाही तथा भोटेपछि बाढ़ीमा निधन हुनुभएकामा श्रद्धांजली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य उपचार, विस्थापितलाई सुरक्षित स्थानमा पुनर्स्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलमिलापकारी बढ़ेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरल रूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षमा पछिसम्म इगो कायम नरहने स्पष्ट गर्नुभयो। उहाँले कानूनले मेलमिलाप गर्न निषेध गरिएका विषयमा मेलमिलाप नहुने बताउनुभयो। उक्त विधेयकमाथिको छलफलमा सांसदहरू अशोक कुमार चौधरी, पद्मा कुमारी अर्याल, मोहम्मद फिरदोस आलम, माधव बहादुर थापा, कृष्णहरि बुढाथोकी, समीक्षा बाँसकोटा, सृजना श्रेष्ठ, पारसमणि गेलाल, प्रणव प्रसाद लिम्बु, विश्वराज पोखरेल, यज्ञबड़ी नेउपाने, रेणुका काउचा, बलावती शर्मा, नरेन्द्र कुमार केरूङ, शोभा खनाल, परशुराम तामाङ, प्रेमलाल चौधरी, पुष्पा कुमारी चौधरी, अफसना बानु, रंजु नेउपाने, निराशा चौधरी डगौरा, मोहनलाल आचार्य, गजला समीम मिकरानी, मधुकुमार चौलागाई, मनिष कनाल र ठाकुर सिंह थारूले भाग लिनुभयो। त्यसैगरी सांसदहरू ज्ञानु पौडेल, प्रेमबहादुर बैग, टुकाभद्र हमाल, गुरूप्रसाद बराल, सन्तोष सुब्बा, रत्नकुमारी थापा, हरिमोहन भण्डारी, हरिप्रसाद विशाल, साजिदा खातुन सिद्दिकी, गणेश बहादुर विश्वकर्मा, इन्दिरा राणा मगर, पवित्रा बिकर र पुकार बमले छलफलमा भाग लिनुभयो। सांसदहरूले स्थानीय तहको सहयोगको सामुदायिक मेलमिलाप कार्य बढ़ाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताको आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नु भएको थियो। यस्तै मेलमिलापको ध्येय मुद्दा घटाउनु मात्र होइन न्यायपूर्ण समाजको स्थापना गर्नुभएकोले विधेयकलाई त्यसअनुसार संशोधन गर्न सुझाव दिएको छ। छलफलमा भाग लिने सदस्यले न्यायाधीशलाई मेलमिलापकर्ताको रूपमा काम लगाउँदा सम्मान हुन्छ कि अपमान हुन्छ भन्नेमा विमर्श गर्न आग्रह गर्नुभएको थियो। बैठकमा सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सो विधेयकमाथि अब संशोधनको सूचना दर्ता र सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निशा दिएपछि आफूहरूको आधा जित भइसकेको दावी गर्नुभएको छ। भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाव गरिरहेको दावी पनि गर्नुभयो। जतिसुकै षड्यन्त्र भए पनि आफूहरूले आधिकारिकता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। उहाँले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर गर्नुभयो। गगनले अचानक विशेष महाधिवेशन बोलाएकाले स्वीकार्य नहुने उहाँको भनाइ छ। मदिराको नियमन तथा नियन्त्रणमा संचार क्षेत्रको भूमिका प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। सिविन नेपालले बुधबार पोखरामा आयोजना गरेको मदिराको नियमन र नियन्त्रणमा संचार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले मदिराको उत्पादन प्रयोग तथा वितरणको कारण बालबालिकामा पर्न सक्ने असर न्यूनीकरणको लागि संचार क्षेत्रले सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा बोल्दै सिविन नेपालका अध्यक्ष माधव प्रधानले सबै स्थानीय तहमा बाल कल्याण अधिकृत तोक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। बालबालिकाका क्षेत्रमा प्रभावकारी काम गर्न तथा उनीहरूको अधिकार सुनिश्चित गर्न प्रत्येक पालिकामा बाल कल्याण अधिकृत आवश्यक रहेको उहाँको भनाइ थियो। सिविन नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले मदिरा सम्बन्धी कानूनी व्यवस्था ऐन तथा नियम लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले मदिराको उत्पादन प्रयोग र वितरण समग्र मानव विकास तथा सामाजिक विकाससँग जोड़िएको विषय भएको बताउनुभयो। मदिरा सम्बन्धी विषयमा नीति निर्माता तथा नियामक निकायसँग कार्यक्रम गर्दा अपेक्षाकृत प्रभावकारी हुन नसकेको उल्लेख गर्दै गौतमले संचारकर्मीलाई यस विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। संचार माध्यम मार्फत विषयको प्रभावकारी उठान र बहसले सकारात्मक परिणाम ल्याउन सक्ने उहाँको विश्वास थियो। त्यसै शिविर नेपालका कार्यक्रम व्यवस्थापक सागर भण्डारीले मदिराबाट हुने राजस्व संकलनलाई मात्रै प्राथमिकतामा राख्न नहुने बताउनुभयो। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउन राज्य तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। मदिराको प्रयोगको कारण बालबालिकाको क्षेत्रमा ठूलो क्षति भइरहेको उहाँको दावी थियो। कार्यक्रमको सञ्चालन शिविर नेपाल कास्कीका जिल्ला संयोजक शंकर नेपालीले गर्नुभएको थियो। कार्यक्रममा पोखरामा क्रियाशील संचारकर्मीको सहभागिता रहेको थियो। गण्डकी प्रदेशमा क्रियाशील गैर सरकारी संघ संस्थाले विपद प्रभावितको राहत उद्धार तथा पुननिर्माणको लागि 1,00,000,000 भन्दा बढ़ीको नगद तथा सामग्री सहयोग गरेका छन्। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको आह्वानपछि गैर सरकारी संस्थाबाट उक्त सहयोग जुटेको हो। मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सचिव डाक्टर शेषनारायण पौडेलले गैर सरकारी संस्थाबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्दै सहयोग अभियान निरन्तर जारी रहेको बताउनुभयो। उहाँको अनुसार गण्डकी प्रदेशमा क्रियाशील संघ संस्थाले नगद तथा सामग्री मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन्। उहाँले प्रदेशमा क्रियाशील संघ संस्थाले विपद राहत तथा उद्धारमा गरेको सहयोगको विवरण हरेक दिन अध्यावधि गरी सार्वजनिक गरिने जानकारी दिनुभयो। मन्त्रालयले मानव बेचबिखन तथा उसारपसार विरूद्धको राष्ट्रिय दिवस 2083 र बाल दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। भदौ 20 गते मानव बेचबिखन तथा उसारपसार विरूद्धको राष्ट्रिय दिवस र भदौ 29 गते बाल दिवस परेको छ। यस वर्ष मानव बेचबिखन तथा उसारपसार विरूद्धको राष्ट्रिय दिवसको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा एकीबद्धता रहेको छ। मन्त्रालयका सचिव पौडेलले दुईवटा कार्यक्रमलाई रचनात्मक ढंगले संयोजन गरी विपद राहतमा समेत सहयोग जुटाउने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको बताउनुभयो। विपदको समयमा विशेष गरी महिला तथा बालबालिकामाथि पर्न सक्ने समस्या र उनीहरूको संरक्षणका उपायबारे प्रदेश प्रहरीकारले गण्डकीबाट प्रस्तुति गरिएको उहाँले जानकारी दिनुभयो। गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदम राज पहाड़ीका अनुसार हालसम्म करिब 15,00,000 नगद संकलन र करिब 87,00,000 बराबरको राहत सामग्री संकलन भएर प्रभावित क्षेत्रमा पुर्याइएको छ। उहाँले सहयोग अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ। कार्यक्रममा प्रदेश प्रहरीकारले गण्डकीका प्रहरी निरीक्षक गोविन्द सुवेदी र मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले विपदमा महिला र बालबालिकाको संरक्षण सरकारवालाको भूमिका तथा सामाजिक विकास मन्त्रालयका नीति कार्यक्रम तथा बजेट र गैर सरकारी संस्थासँगको समन्वयका विषयमा प्रस्तुति राख्नुभएको थियो। सो प्रस्तुतिमाथि सहभागीसहित छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विपदबाट सुरक्षित रहन परिवार स्तरमै पारिवारिक योजना बनाउन सुझाव दिनुभएको छ। उहाँले विपदको बेला सही सूचना मात्रै आदान प्रदान गर्न आग्रह गर्दै गलत सूचनाको कारण समस्या थप जटिल बन्न सक्ने औल्याउनु भएको थियो। सामाजिक विकास महाशाखा प्रमुख दिपेन्द्र परियारले स्वागत गरेको कार्यक्रम महिला विकास अधिकृत विष्णु कुमारी चापागाईले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीको समन्वयमा भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्कमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अनुबन्ध हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरा महानगरपालिका पाँच पर्साङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणको लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा 2,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको आठौं दिन बुधबार मात्रै 40,74,000 रूपियाँ संकलन भएको आयोजकले जनाएका छन्। महायज्ञ बिहिबार दिउँसो 3 बजे समापन गर्ने तयारी गरिएको प्रचार प्रसार संयोजक लक्ष्मण परालले जानकारी दिनुभएको छ। उहाँका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढ़िरहेको छ। पोखरा 26 सक्नेरीमा पहिलो पटक पतञ्जलि युग अन्तर्गत सहयोग शिक्षक तालिम सञ्चालन भइरहेको छ। भदौ 15 गतेदेखि शुरू भएको तालिममा 64 महिला र 38 पुरूष गरी 102 जना साधक साधिका सहभागी छन्। पतञ्जलि योग समिति नेपालबाट स्वीकृत पाठ्यक्रम अनुसार सञ्चालन भइरहेको तालिममा नियमित योगाभ्यासको प्रारम्भिक अभ्यास, रोग अनुसारको आसन, प्राणायाम, सूक्ष्म व्यायाम, कुण्डलिनी जागरण, 8 चक्रको जागरण विधि र ध्यान लगायतका विषयमा प्रशिक्षण दिइरहेको छ। पोखराचार गैरेपाटन स्थित कुमदिनी होम समाविमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ। विद्यार्थीमा रहेको नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्यले कक्षागत रूपमा प्रतियोगिता आयोजना गरिएको हो। विद्यालयकी नृत्य शिक्षिका सजिना गुरूङका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुको साथै विद्यालयले सञ्चालन गर्दै आइरहेको नृत्य कक्षा कति प्रभावकारी छ भन्ने मूल्यांकन गर्न समेत सहयोग पुगेको छ। 3 दिने कार्यक्रम अन्तर्गत बुधबार कक्षा 6-8 र कक्षा 9-12 गरी 12-12 गरेर 24 विद्यार्थीले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न नेपाली तथा आधुनिक शैलीका नृत्य प्रस्तुत गरेका थिए। भोलि बिहिबार कक्षा 1-5 विद्यार्थीबीच नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ। कार्यक्रमको अन्तिम दिन शुक्रबार ग्रान्ड प्यारेन्ट्स डे आयोजना गरिने शिक्षिका गुरूङले जानकारी दिनुभएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिने विद्यालयले जनाएको छ। प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै उनीहरूमा आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिटी वान टेलिभिजनले आयोजना गरेको प्रदेश स्तरीय 5 खुल्ला तीज गीत प्रतियोगिता 2083 उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ। हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सबै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो। विजेता समूहले नगद 50,000 रूपियाँसित प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कूल तृतीय तथा कमल जैसी आमा समूह सान्त्वना भएका छन्। उनीहरूले क्रमशः 30,000, 20,000 र 10,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे। विधागततर्फ उत्कृष्ट नृत्यमा सृजना सेकेण्डरी स्कूल, उत्कृष्ट वेशभूषामा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट शब्दतर्फ स्याङ्जाको महिला दीपज्योति आमा समूह पुरस्कृत भएको छ। उनीहरूले 5,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए। विधागत र उपाधि विजेता लगायतका सबै विजेतालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने, सिटी वान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापति, सचिव सुरेश कुमार श्रेष्ठ, कार्यक्रम संयोजक सुषमा थापा, बोर्ड अफ डिरेक्टर वसन्त केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 15.43 अंकले घटेर 2,545.40 बिन्दुमा झरेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3,83 करोड़को कारोबार भएकोमा आज 352 कम्पनीको 1,09,00,000 शेयर 4,19 करोड़ रूपियाँमा किनबेच भएको छ। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोट जन्ने बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा धेरै हिमनदी तथा हिमतालको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 सञ्चालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व, विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनुभएको छ। यो चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको उहाँको भनाइ छ। नेपालले मलेसियामा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह चरणका खेल सकिएसँगै नेपाल समूह एक विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। त्यस्तै समूह एबाट हङकङ चाइना उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यसै गरी समूह बीबाट यूएई समूह विजेता हुँदै सेमी फाइनलमा पुगेको छ भने ओमान उपविजेता हुँदै सेमी फाइनलमा पुगेको छ। अब नेपालले सेमी फाइनलमा ओमानसँग खेल्नेछ भने हङकङ चाइनाले यूएसँग खेल्नेछ। सेमी फाइनलको खेल बिहिबार हुनेछ। एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुनेछ। काठमाडौँमा जारी नेपाल भलिबल लीग एनबीएल अन्तर्गत आज भएको पहिलो खेलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्ट्राइकर्स किङ्सले 3-0 सोझो सेटमा जित पारेको छ। केडिया समूहद्वारा आयोजित प्रतियोगिताको चौथो खेलमा पहिलो सेटबाट नै अन्नपूर्ण स्ट्राइकर्स खप्तड विरूद्ध हावी हुँदै पहिलो सेट 25-15 जित निकाल्यो। त्यस्तै दोस्रो सेटमा समेत समान 25-15 जित निकाल्दा तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो। तेस्रो सेट अन्नपूर्णले 29-27 आफ्नो पछिमा पारेको थियो। अन्नपूर्णले आफूले खेलेको चार खेलमध्ये 3 जित र 1 हार बेहोरेको छ। त्यस्तै खप्तड फाल्कन्स आफ्ना 4 खेल गुमाएको छ। जारी प्रतियोगितामा 6 टोलीको सहभागिता रहेको छ। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो। भदौ 27 गतेसम्म सञ्चालन लीगमा 6 टोलीले एकअर्का विरूद्ध एकपटक खेल्नेछन्। लीग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशको लागि निर्णायक खेल खेल्नेछन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 1,369 पुग्यो। 13,000 उद्धार। 587 विदेशी सहित 5,132 जना अझै बेपत्ता। प्रतिनिधि सभा बैठकमा भोटेकोशी बाढ़ीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव। होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण। सर्वोच्चबाट आधिकारिकता नदिन गगन समूहबाट षड्यन्त्र हुन थालेको देउबाको जिकिर। सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास। मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़। गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,02,00,000 भन्दा बढ़ी सहयोग। सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने। सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन बिहिबार समापन हुँदै। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी। संयुक्त राष्ट्रसंघका 81 महासभा अधिवेशन न्यूयर्कमा शुरू। र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने एनबीएलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्ट्राइकर्सको 3-0 सहज जित। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
10: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब
2: न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2-98-1090।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साटफेर गर्दा तौल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन 538-15
11: 538-15,
12: मोबाइल नम्बर 98-62-2871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
15: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
14: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
15: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
14: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
15: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
14: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
15: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सिंहलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
0: रंग बहार रंग बहार
1: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: वर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
0: वर्जर पेन्स।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
19: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
19: हृदयघात,
9: हाई ब्लड प्रेसर,
19: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
19: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
19: हाई ट्राइग्लिसेराइडिजी,
9: मुटुको धड्कनमा अनियमितता,
19: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
19: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
20: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
19: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: हो। रंग बहार
1: वर्जर संग उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्जर पेन से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेन।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हात जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग
1: 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।